0: सकिने व्यवस्था छ। तर देवबहालको उक्त केन्द्रमा भने एक्सरे सेवा सञ्चालनमा आएको छैन। जनशक्ति अभावका कारण एक्सरे सेवा सञ्चालन गर्न नसकिएको केन्द्रले जनाएको छ। अस्पतालका मेडिकल अफिसर डाक्टर सुरेन्द्र बुढाथोकीका अनुसार स्थानीयलाई सेवाबारे पर्याप्त जानकारी नहुनु, अस्पताल भित्री ठाउँमा भएकाले सजिलै देख्न नसक्नु र महँगा परीक्षण सेवा उपलब्ध नहुनुका साथै आधारभूत स्वास्थ्य सेवाप्रति जनमानसमा विश्वास जगाउन नसक्नु लगायतका कारणले सेवाग्राही नआएको हुन सक्छ। तर पनि अस्पतालमा सेवाग्राहीको भीड़, गुणस्तरीय सेवामा चुनौती आजको नागरिक दैनिकमा खबर छापिएको छ।
1: सरकारले जेएनजी आन्दोलनका क्रममा पक्राउ परेका तथा विभिन्न फौजदारी मुद्दामा थुनामा रहेका व्यक्तिको मुद्दा फिर्ता लिने तयारी गरेको छ। यसका निम्ति पूर्व अध्ययन गर्न समिति गठन भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका अनुसार नेपाल सरकार र जेएनजी आन्दोलनका प्रतिनिधिबीच 2082 मंगिर 24 गते सम्झौता भएको थियो। साथै नेपाल सरकार मन्त्री परिषदले 2083 असार 18 गते जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेका लागि समन्वित पुनर्स्थापना, जीवनयापन तथा सामाजिक संरक्षण सम्बन्धी एकीकृत प्याकेज समेत स्वीकृति गरेको थियो। जेएनजी संघको सम्झौता तथा एकीकृत प्याकेजको प्रभावकारी कार्यान्वयनका लागि अन्तर मन्त्रालय, अन्तर निकाय समन्वय सहजीकरण गर्ने प्रयोजनका लागि मुद्दा फिर्ता लिनका लागि समिति बनेको हो। सरकारले मुद्दा फिर्ताका लागि समिति बनाए पनि तत्काल भने मुद्दा फिर्ता हुने छैन। यसबारे गठित समितिले आन्दोलनका क्रममा दर्ता भएका मुद्दाको संख्या, मुद्दाको प्रकृति, अभियोग लागेका व्यक्तिको अवस्था र मुद्दा फिर्ता गर्न सकिने कानूनी आधारबारे अध्ययन गर्नेछ। जघन्य अपराधमा संलग्नले छूट पाउँदैनन्, तर आन्दोलनमा सहभागी भएकी कारण निर्दोष जीवहरू थुनामा परेका भए छुट्नेछन् गृहमन्त्री सुदन गुरूङले भनेका छन्। त्यस्तै राष्ट्रपाका सांसद मनिष खनालले मुद्दा फिर्ता लिँदा भोलि पुनरावेदन हुन सक्छ, सर्वोच्चले व्याख्या गर्न सक्छ, भविष्यमा के हुन्छ विचार गरेर परिपक्व निर्णय गरौं, मनिष खनालले भनेका छन्। मुद्दा फिर्ता लिन बन्यो समिति शीर्षकमा आजको मध्याह राष्ट्रिय दैनिकमा यो खबर छ।
0: स्वास्थ्य विभाग अन्तर्गत स्वास्थ्य संस्थालाई 3,56,00,00,000 भुक्तानी शीर्षकमा अन्नपूर्ण पोस्ट दैनिकमा खबर छापिएको छ। स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत विभिन्न जिल्लाका 376 स्वास्थ्य संस्थालाई 3,56,08,94,960 रूपियाँ 69 पैसा भुक्तानी गरिएको छ। स्वास्थ्य बीमा कार्यक्रमको 2082 माघ र फागुन महिनाको सेवा बापत स्वास्थ्य संस्थाहरूलाई उक्त रकम भुक्तानी गरिएको हो। भुक्तानी पाउनेमा सरकारी अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, नगर अस्पताल, आँखा अस्पताल तथा निजी तथा शिक्षण अस्पताल रहेका छन्। भुक्तानी वितरणमा ठूला अस्पतालसँगै दुर्गम तथा ग्रामीण क्षेत्रमा रहेका प्राथमिक स्वास्थ्य केन्द्र, आधारभूत अस्पताल र जिल्ला अस्पताल लगायतका सबै सेवा प्रदायक समेटिएका छन्। स्वास्थ्य बीमा अन्तर्गत सेवा प्रदान गरेका स्वास्थ्य संस्थाहरूले गरेको दावीहरूको रुजु तथा मूल्याङ्कन गरी स्वीकृत विवरणका आधारमा रकम भुक्तानी गरिएको हो। अन्नपूर्ण पोस्टमा खबर छ।
1: मनसुनजन्य विपदबाट 4 महिनामा देशभर 85 जनाको मृत्यु भएको छ। गत 1 वैशाखदेखि 29 साउनसम्म बाढ़ीबाट 19, पहिरोबाट 35, चट्याङबाट 26, भारी वर्षाका कारण 4 र हिम पहिरोबाट 1 जनाको मृत्यु भएको नेपाल प्रहरीको तथ्याङ्क छ। मनसुन जारी रहेकाले बाढ़ी पहिरो लगायत विपदको जोखिम कायमै छ। यो विपदमा परि 9 जना बेपत्ता, 196 जना घाइते र 1,735 परिवार प्रभावित भएको नेपाल प्रहरीले जनाएको छ। गत वर्ष मनसुनजन्य विपदबाट वैशाखदेखि साउनसम्मको अवधिमा 90 जनाको मृत्यु भएको थियो। त्यति बेला बाढ़ीबाट 39, पहिरोबाट 20, चट्याङबाट 30 र भारी वर्षाका कारण 1 जनाको ज्यान गएको थियो। पछिल्लो 4 दिनदेखि निरन्तर जसो वर्षा भइरहँदा बाढ़ी पहिरोबाट विभिन्न जिल्लामा जनधनको समेत क्षति भएको छ। रोल्पामा बिहिबार राति पहिरोले घर पुरिँदा थप 4 जनाको मृत्यु भएको छ। सुनछरी गाउँपालिका 2 गामको फलवाङ टोलमा बिहिबार राति 10 बजेतिर पहिरो खसेको थियो। शुक्रबार बिहान 11:30 प्रहरीको टोलीले पुगिएका स्थानीय 77 वर्षीय बीरू घरती मगर, उनकी श्रीमती 68 वर्षीय सनी घरती मगर र छिमेकी 70 वर्षीय लली घरती मगरको शव फेला पारेको छ। प्रहरीका अनुसार बीरूको घर पुरिँदा उनी सहित श्रीमती र पाहुना आएकी छिमेकी लली पनि पहिरोमा परेकी हुन्। गत वैशाखदेखि 29 साउनसम्म बाढ़ीबाट 19 जना, पहिरोबाट 35, चट्याङबाट 26, भारी वर्षाका कारण 4 र हिम पहिरोबाट 1 जनाको मृत्यु भएको छ भने जाजरको डोल्पा सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध भयो।

0: भएको छ। मनसुनी विपदबाट चार महिनामा 85 मृत्यु, बाढ़ी पहिरोको जोखिम उस्तै शीर्षकमा कान्तिपुर दैनिकमा यो खबर छ।
1: भदौ 15 करिब 15 विधेयक संसदमा दर्ता गर्ने तयारी शीर्षकमा नयाँ पत्रिका दैनिकमा खबर छ। सरकारले घोषणा गरेको कानून सुधार तथा कानून निर्माण वर्षलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने उद्देश्यले गठित उच्चस्तरीय समिति अन्तर्गतको अध्ययन समितिको दोस्रो बैठक कानून तथा न्याय मामिला र संसदीय मामिला मन्त्रालयमा सम्पन्न भएको छ। बैठकमा अध्ययन प्रतिवेदनको प्रारम्भिक ढाँचा तयार भइसकेको जानकारी गराइएको थियो। विभिन्न मन्त्रालयका प्रतिनिधिहरू कार्यदलमा सहभागी भई अध्ययन शुरू गरिसकेका छन्। बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले सरकार विधेयक निर्माणमा समेत फास्ट ट्र्याकमा अगाडि बढ़ेको उल्लेख गर्दै भदौ 15 गतेसम्म करिब 15 विधेयक अगाडि बढ़ाउने अवस्थामा रहेको जानकारी गराएकी थिइन्।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। नेपाली कम्युनिष्ट पार्टी नेकपाका सुदूरपश्चिम प्रदेशसभा संसदीय दलका नेता खगराज भट्ट सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्री बनेका छन्। प्रदेश प्रमुख नजीर मियाले शुक्रबार उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए। प्रदेश प्रमुखले शुक्रबार नै मुख्यमन्त्री भट्टलाई पद तथा गोपनीयताको शपथ समेत खुवाएका छन्। नेकपा एमाले र नेकपा समीकरणमा नयाँ सरकार बनेको हो। त्यस्तै कर्णाली प्रदेशमा पनि मन्त्रालय भागभण्डा नमिल्दा 18 दिनदेखि मुख्यमन्त्री एक्लै रहेका छन्। नेकपा एमालेको समर्थनमा नेकपा संसदीय दलका नेता मंगलबहादुर साई कर्णाली प्रदेशको मुख्यमन्त्री नियुक्त भएको 18 दिन पुग्यो। यतिका दिनसम्म पनि उनले आफ्नो मन्त्रीमण्डल विस्तार गर्न सकेका छैनन्। सत्ता साझेदार दल एमाले र नेकपा बीच मन्त्रालयको संख्या र मन्त्रीको टुंगो नलाग्दा साउन 12 गते मुख्यमन्त्री नियुक्तिका लागि साईले मन्त्री परिषद बैठक पनि राख्न सकेका छैनन्। दुई दल बीच मन्त्रालयको अहिलेसम्म टुङ्गो लाग्न सकेको छैन।
2: यसैबीच बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले आगामी भदौ 1 गते सोमबार प्रदेशसभामा विश्वासको मत लिनुहुने भएको छ। प्रदेश सरकारमा सहभागी नेकपा एमाले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री बानियाले प्रदेश सभाबाट विश्वासको मत लिन लाग्नु भएको हो। मुख्यमन्त्री बानियाले भदौ 1 गते दिउँसो 1 बजे विश्वासको मत लिने कार्यक्रम तय भएको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ।
1: सरकारले सर्वोच्च अदालतका प्रधान न्यायाधीश र न्यायाधीश, उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीश, जिल्ला अदालतका न्यायाधीश तथा महान्यायाधिवक्ताको तलब भत्ता यही साउन 1 गतेदेखि लागू हुने गरी बढ़ाएको छ। जस अनुसार प्रधान न्यायाधीशको तलब 1,12,522 रूपियाँ र जिल्ला न्यायाधीशको तलब 77,110 रूपियाँ तोकिएको छ। सरकारले बजेट मार्फत साउन 1 गतेदेखि लागू हुने गरी निजामती कर्मचारी, नेपाली सेना लगायतको तलब समेत बढ़ाएको छ।
2: सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपा सांसदले सुरक्षा निकायका विषयमा दिएको अभिव्यक्तिले विवाद बढ़ाउँदै गएको छ। राष्ट्रपा सांसद खगेन्द्र सुनारले गृह सचिव, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखका सम्बन्धमा संसदीय समिति र सामाजिक सञ्जाल मार्फत दिएको अभिव्यक्तिमाथि गृहमन्त्री सुदन गुरूङले आलोचना गरेका छन्। यसमा सभामुख डीपी अर्याल र राष्ट्रपा सभापति रवि लामी छानेले पनि चासो राखेका छन्।
1: नागढुङ्गा सिस्ने खोला सुरुङ मार्ग चाँडै सर्वसाधारणका लागि खुल्ला हुँदैछ। साउन दोस्रो साता उद्घाटन भएको सो सुरुङ मार्ग अहिले एम्बुलेन्स लगायतका आकस्मिक तथा आपतकालीन सवारीका लागि मात्र खुल्ला गरिएको छ। नागढुङ्गा सिस्ने खोला सुरुङ मार्ग आयोजनाका उपनिर्देशक इन्जिनियर सञ्जय पन्थीले अहिले दैनिक 150-200 आकस्मिक तथा आपतकालीन सवारी साधन सुरुङ मार्ग भएर ओभरदोहोर गर्ने गरेको जानकारी दिएका छन्।
2: सरकारले मुलुकभर ग्यासको आपूर्ति व्यवस्थापन सहज पार्न भन्दै सार्वजनिक विधाको दिन शनिबार 5 ठाउँबाट ग्यास उपलब्ध गराउने भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँ र नेपाल आयल निगमको समन्वयमा उपभोक्तालाई सहज पार्न 5 ठाउँबाट ग्यास वितरण गर्न लागि हो। निगमका अनुसार पुरानो जिल्ला प्रशासन कार्यालय बबर महल, राधा स्वामी परिसर कृतिपुर, राधा स्वामी भवन वसुन्धरा परिसर, यातायात कार्यालय परिसर चाबहिल र निगमको टेकु कार्यालयबाट ग्यास वितरण गरिनेछ।
1: आर्थिक वर्ष 2082-83 बजेटमा निजी क्षेत्रका 74 गुदा मध्ये 45.9% पूर्ण कार्यान्वयन हुँदा 46.9% आंशिक र 8% शून्य प्रगति भएको छ।

0: नेपालको एकमात्र डीटीएच सेवा दिस होम
1: दिस होम खुशीको कनेक्शन
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब विदेशका खबर। श्रीलंकाली प्रहरीले साइबर अपराध तथा वित्तीय ठगी विरूद्धको कार्यवाही तीव्र पार्दै यस वर्ष हालसम्म 27 अभियानमा 1093 जना विदेशी नागरिकलाई पक्राउ गरेको छ। प्रहरी प्रवक्ता एफयू बुलरले संगठित रूपमा सञ्चालन भइरहेका अनलाइन ठगीका सञ्जाल ध्वस्त पार्ने उद्देश्यले प्रहरीले कार्यवाही अगाडि बढ़ाएको बताएका छन्।
4: अब खेल खबर। नेपाल क्रिकेट संघ क्यानले नेपाली राष्ट्रिय पुरूष क्रिकेट टोलीको विदाई गरेको छ। शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रममा क्यानका सचिव पारस खड्काले टोलीलाई सफलताको शुभकामना दिँदै विदाई गरेका हुन्। विदाई कार्यक्रममा सचिव खड्काले नेपाली क्रिकेटको संरचना महत्वपूर्ण परिवर्तन गरिएको समेत जानकारी दिएका छन्।
3: अब विचार विश्लेषणको पालो। आजको गोर्खापत्र दैनिकमा जड़ीबुटीदेखि कूटनीतिसम्म शीर्षकमा डाक्टर मदन कुमार पौडेलले लेख्नु भएको छ, नेपालसँग प्रकृतिले दिएको जैविक सम्पदा छ, जापानसँग अनुसन्धान प्रविधि र गुणस्तरीय व्यवस्थापनको विश्वसनीय अनुभव छ, यी दुई शक्तिको संयोजनले केवल नयाँ व्यापारिक अवसर मात्र सिर्जना गर्ने छैन, यसले विश्व स्वास्थ्य हरित अर्थतन्त्र र दिगो विकासमा समेत साझा योगदान दिन सक्छन्। यही कारण हर्बल कूटनीति केवल एउटा नयाँ अवधारणा होइन। नेपाल र जापान कूटनैतिक सम्बन्ध 7 दशक पूरा भएको छ। नेपाल जैविक सम्पदा र जापान उन्नत प्रविधिका धनी हुन्। वैज्ञानिक अनुसन्धान र प्रशोधनमा सहकार्य आवश्यक देखिन्छ। हर्बल कूटनीतिले सम्बन्धलाई नयाँ उचाइमा पुर्याउनेछ। हरित अर्थतन्त्र निर्माणमा दिगो साझेदारी आवश्यक छ भनेर गोर्खापत्र दैनिकमा छापिएको छ।
4: घाटमा उपचार सुखद मरण शीर्षकमा डाक्टर झलक गौतमको विचार गोर्खापत्र दैनिकमा छापिएको छ। 100 वर्ष अघिदेखि सञ्चालनमा आएको घाट वैद्य नेपालको मौलिक परम्परागत स्वास्थ्य सेवाको नमूना हो। चिकित्सा सेवाको आधुनिकतासँगै भावना र संस्कारसँग जोडिएको यो परम्परा मेटिँदै गएको छ। सर्वसाधारणको भावनात्मक र बाध्यात्मक अवस्थाको हितलाई ध्यान दिँदै नेपाल सरकारले कुटी संस्थान वा पशुपति विकास कोष मार्फत नयाँ किसिमले व्यवस्थापन गर्न सके नेपाली परम्परा जोगिन्थ्यो र कसैलाई पनि हानि हुने थिएन। बाध्यतावश अस्पताल वा घरबाट निकालेर घाट पुर्याइएका अन्तिम अवस्थाका बिरामीलाई केही समय सहज वातावरणमा राख्न पाए आफन्तलाई भावनात्मक राहत पुग्थ्यो।
3: काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथ नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: भाषामा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्रो एप तपाईँका लागि सधैँ सजिलो सबै सजिलो, तपाईँ पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ। समयको ख्याल राखौ। 6 बज्यो।
1: खरो विषयमा चरो बहस, नेपाली बहस,
2: यस नेपाली बहसका साथमा
3: प्रीति तयारी चाउचाउ ग्लोबल।
4: पाथीबास एफएम समय सूचक। यो पाथीबास एफएम को समय हो, अहिले बिहान 6 बज्यो।
5: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लील प्रकाश चन्दको तपाईंलाई स्वागत छ। सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com, सीआईएन को फेसबुक तथा युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ।
6: आज 2083 साल साउन 30 गते शनिबार, अगस्त 15 तारीक सन् 2026, नेपाल सम्बत 1146, साउन शुक्ल पक्षको तृतीया तिथि।
5: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
6: बालगृहमा रहेका बाल बालिकाको मानव अधिकार संरक्षण गर्न संसदीय समितिको निर्देशन, उपसमितिको प्रतिवेदन संशोधन सहित पारित, जेएनजी आन्दोलनलाई राजनैतिक सम्झौताका रूपमा स्वीकार गर्ने सरकारको तयारी।
5: आज चार प्रदेशका केही स्थानमा ठूलो पानी पर्ने पूर्वानुमान। धानमा लागेको रोग किराको नियन्त्रणका लागि जथाभावी विषादीको प्रयोग नगर्न विज्ञको चेतावनी। किसानहरू भने पर्याप्त मल नपाएर तनावमा।
6: अस्पतालमा हुने हरेक मृत्युको अब वास्तविक कारण खुलाउनु पर्ने। रौतहटबाट भारतको झारखण्ड पुगेका 3 नेपाली तीर्थयात्रीको मृत्यु। ग्यासको अवैध कारोबार रोक्न जिल्ला प्रशासन कार्यालय सक्रिय भन्दै।
5: कंगोमा इबोला प्रकोप अहिलेसम्मकै घातक बनेको विश्व स्वास्थ्य संगठनको दावी। युक्रेनले रूसको अन्न भण्डारणमा आक्रमण गर्दा 3 जनाको मृत्यु। कोलम्बिया भूकम्पमा मृत्यु हुनेको संख्या 265 पुग्यो।
6: र नेपाल भलिबल लीग भदौ 19-27 गतेसम्म काठमाण्डुमा राष्ट्रिय क्रिकेट टोलीले भारतमा प्रशिक्षण लिने। पौडी टोली पनि भारतको बेंगलुरूमै तयारीका लागि आज जाँदै।
7: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
6: आज खबरको सबैभन्दा शुरूमा, खाना पकाउने ग्यासको आपूर्ति व्यवस्थापनको लागि आयल निगमले नै त्यो ग्यासको आपूर्तिका लागि बिक्री वितरण गर्न थालेको प्रसंग।
5: सरकारले मुलुकभर ग्यासको आपूर्ति व्यवस्थापन सहज पार्न भन्दै सार्वजनिक बिदाको दिन आज 5 ठाउँबाट ग्यास उपलब्ध गराउने भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाण्डु र नेपाल ओयल निगमको समन्वयमा उपभोक्तालाई सहज पार्न 5 ठाउँबाट ग्यास वितरण गर्न लागेको हो। निगमका अनुसार पुरानो जिल्ला प्रशासन कार्यालय बबरमहल, राधास्वामी परिसर कृतिपुर, राधास्वामी भवन वसुन्धरा परिसर, यातायात कार्यालय परिसर चावेल र निगमको टेकु कार्यालयबाट ग्यास वितरण गरिनेछ। निगमको टेकु परिसरमा नेपाल एचपी, एभरेस्ट, सुगम, श्रीराम, सगर, सिद्धार्थ, श्री र हिमाल ग्यास वितरण गरिने भएको छ। त्यस्तै यातायात कार्यालय परिसर चाबेलमा नेपाल र एचपी ग्यास वितरण हुनेछ। त्यस्तै राधास्वामी कृतिपुर स्थित नेपाल एचपी, एभरेस्ट, सुगम, श्रीमाया, श्रीकृष्ण, साई बाबा र ओम ग्यास वितरण गरिने भएको छ। राधास्वामी वसुन्धरा परिसरमा नेपाल एचपी, एभरेस्ट, सुगम, भानु र ओम ग्यास वितरण गरिने आयोग निगमले जनाएको छ। त्यस्तै पुरानो जिल्ला प्रशासन कार्यालय बबरमहलमा नेपाल एचपी, एभरेस्ट, सुगम, श्रीराम, सगर, हिमाल, एसटीसी, लोकप्रिय र सूर्य ग्यास वितरण गरिने निगमले जनाएको हो। अति आवश्यक पर्ने उपभोक्ताले नागरिकता वा राष्ट्रिय परिचय पत्र सहित बिहान 10 बजेदेखि बेलुका 6 बजेसम्म ती ठाउँबाट ग्यास खरिद गर्न सकिने निगमले जनाएको छ। पहिलो चरणमा ती ठाउँबाट ग्यास वितरण गर्ने र अन्य ठाउँमा पनि शुरू गरिने निगमले जनाएको हो। स्थानीय डिपोबाट पनि निरन्तर ग्यासको वितरण भइरहेको समेत निगमले बताएको छ। निगमका कार्यकारी निर्देशक नागेन्द्र शाहले आज ग्यास लिन कति उपभोक्ता आउनुहुन्छ त्यसका आधारमा अन्य दिनका लागि वितरणको तयारी गरिने समेत बताउनु भएको छ। आधा तौलबाट पूर्ण तौलको सिलिण्डरमा जाँदा बजारमा माग भन्दा अभाव भएमा पछिल्लो बढ्दा अभाव भएकोमा पछिल्लो समय ग्यासको आयात नियमित भइरहेकाले अभाव क्रमशः कम हुँदै जाने समेत उहाँले बताउनु भएको हो।
6: यसबीच ग्यास आपूर्ति सहज बनाउन सरकारले नियमित भन्दा मासिक 10,000 टन ग्यास थप गर्ने आयातको स्वीकृति दिन भारतलाई पत्राचार गरेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्र प्रसाद सुवेदीले आगामी महिनाका लागि हाल स्वीकृत कोटा भन्दा 10,000 बढ़ी ग्यास दिन परराष्ट्र मन्त्रालय मार्फत भारतलाई पत्राचार गरिएको जानकारी दिनुभयो। ग्यास आपूर्ति सहजताका लागि आगामी 3 महिनासम्म 10,000 टन भन्दा बढ़ी ग्यास दिन भारतलाई पत्राचार गरिएको छ। मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, हाल नियमित रूपमा मासिक 49,500 टन आपूर्ति भइरहेकोमा 3 महिनाका लागि 60,000 टन पुर्याइदिन परराष्ट्र मन्त्रालय मार्फत भारत सरकारलाई अनुरोध गरिएको छ। अहिले आयल निगमले मासिक 45-48,000 टन ग्यास आयात गरिरहेको छ, तर साउन महिनाका लागि भने 49,500 टन कोटा निर्धारण भएको छ। साउनमा आयात परिमाण बढ़ाएकाले स्वीकृत कोटा 49,500 टन भन्दा बढ़ी ग्यास आयात हुने निगमले जानकारी दिएको छ। संसदको उद्योग र वाणिज्य तथा श्रम र आपूर्ति सम्बन्ध समितिले ग्यास सिलिण्डरको ट्र्याकिङ गरी नियमन गर्न निर्देशन दिए लगतै आवश्यक गृह कार्य पनि शुरू भएको मन्त्रालयले जानकारी दिएको छ। संसदीय समितिको निर्देशन लगतै 24 र 26 साउनमा ट्र्याकिङको काम गर्ने सेवा प्रदायकसँग छलफल भएको र सिलिण्डरको स्टक स्थान र आवागमनलाई व्यवस्थित रूपमा निगरानी गर्ने योजना बनाइएको मन्त्रालयले दावी गरेको हो। शुरूमा म्यानुअल इन्भेन्टर र स्टेशन लोकेशनबाट प्रणाली लागू गर्ने र त्यसपछि 3-4 वटा उद्योग मा क्यूआर परीक्षण गरी देशभर विस्तार गर्ने योजना बनाइएको छ। यसैबीच उद्योग मन्त्रालय आयल निगम र ग्यास उद्योगीको प्रतिनिधि सम्मिलित क्विक रेस्पोन्स टीममा फोन गरेर ग्यास नपाएको गुनासो गर्ने 3,344 जना उपभोक्तालाई पनि ग्यास उपलब्ध गराइएको छ। 50 भन्दा बढ़ी डिलरमा अनुगमन गरिएको ग्यास उद्योगीसँग निरन्तर छलफल गरेर आयात बढ़ाइरहेको उद्योगबाट समानुपातिक हिसाबले डिलरमा ग्यास पठाएको सिलिण्डरको ट्र्याकिङ गर्ने काम शुरू भएको लगायतका प्रगति विवरण पनि मन्त्रालयले हिजो सार्वजनिक गरेको छ र देशैभरका जिल्ला प्रशासन कार्यालय हरूले पनि त्यसको अनुगमन र केही कमी कमजोरी देखिएमा कार्यवाहीको कामलाई तीव्रता दिएको देशभरका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्।
5: अस्पतालमा हुने हरेक मृत्युको वास्तविक कारण खुलाउनुपर्ने भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले अस्पतालमा मृत्युको अभिलेख व्यवस्थापन प्रणाली सम्बन्धी कार्यविधि 2082 जारी गर्दै देशभरका सरकारी सामुदायिक तथा निजी अस्पतालमा हुने मृत्युको चिकित्सकीय कारण खुलाई डिजिटल प्रणालीमा अभिलेखीकरण गर्ने नयाँ व्यवस्था शुरू गरेको छ। स्वास्थ्य मन्त्रालयले यो कार्यविधिको पूर्ण विवरण हिजो मन्त्रालयको वेबसाइटमा सार्वजनिक गर्दै अन्तर्राष्ट्रिय मापदण्ड र विश्व स्वास्थ्य संगठनको रोग वर्गीकरण अनुसार लागू गरिएको यस प्रणालीले मृत्युको प्रारम्भिक मध्यवर्ती र अन्तिम कारण खुलाउनुपर्ने अनिवार्य नियम बनाएको हो। अब अस्पतालमा भर्ना भएका, अस्पताल पुर्याउँदै गर्दा बाटोमा वा मृत अवस्थामा ल्याइएका र सब परीक्षण गरिएका सबै केसहरूको विस्तृत विवरण विद्युतीय प्रणालीमा प्रविष्ट गर्नुपर्ने भएको हो। मन्त्रालयका सहायक प्रवक्ता डाक्टर समीर कुमार अधिकारीले यसले आफन्तीमा प्रष्टता दिने र यसअघि हुने गरेका विभिन्न घटनाहरूमा कमी आउने समेत बताउनुभयो।
6: मनसूनी विपदबाट बितेको 4 महिनामा 85 जनाको मृत्यु भएको छ। बाढ़ी पहिरोको जोखिम पनि उस्तै रहेकाले सावधानी अपनाउन सरोकारवाला निकायले अनुरोध गर्दै आएका छन्। मनसून जन्य विपदबाट 4 महिनामा देशभर 85 जनाको मृत्यु भएको हो। गत वैशाख 1 देखि 29 साउनसम्म बाढ़ीबाट 19, पहिरोबाट 35, चट्याङबाट 26, भारी वर्षातका कारण 4 र हिम पहिरोबाट 1 जनाको मृत्यु भएको नेपाल प्रहरीले बताएको छ। मनसून जारी रहेकाले बाढ़ी पहिरो लगायतका विपदको जोखिम अझै कायम छ। यी विपदमा परि 9 जना बेपत्ता छन्, 196 जना घाइते र 1,735 परिवार प्रभावित भएको नेपाल प्रहरीले जानकारी दिएको हो। गत वर्ष मनसून जन्य विपदबाट वैशाखदेखि साउनसम्मको अवधिमा 90 जनाको मृत्यु भएको थियो। त्यति बेला बाढ़ीबाट 39, पहिरोबाट 20, चट्याङबाट 30 र भारी वर्षाका कारण 1 जनाको मृत्यु भएको थियो। पछिल्लो 4 दिनदेखि निरन्तर जसो वर्षा भइरहँदा बाढ़ी पहिरोबाट विभिन्न जिल्लामा जनधनको क्षति बढ़ेको छ। बिहिबार राति प्रहरी पहिरोले घर पुरिँदा थप चारजनाको मृत्यु भएको छ। सुनसहरी गाउँपालिका दुई गामको फलबाङ टोलमा राति 10 बजेतिर पहिरो खसेको थियो। शुक्रबार बिहान 11:30 बजे प्रहरी सहितको टोलीले पुरिएका स्थानीय 77 वर्षीय बिरू घरती मगर, उहाँको श्रीमती 68 वर्षीय सनी घरती मगर र छिमेकी 70 वर्षीय लली घरती मगरको शव फेला पारेको त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। उक्त ओडाकै मंगरारूमा घरभित्रै बसेको अवस्थामा 64 वर्षीय लामी घरती मगरलाई पनि पहिरोले पुरेको थियो। उहाँको पनि हिजो शव फेला पारिएको रोल्पाका प्रहरी प्रमुख डीएसपी पञ्चकुमार बाखुले जानकारी दिनुभएको छ। आज पनि विभिन्न 4 प्रदेशका केही स्थानमा धेरै ठूलो पानी पर्ने भएकाले सावधानी अपनाउनु पर्ने देखिएको छ। सीआईएनसँग कुराकानी गर्दै मौसमविद डेभिड ढकालले यस्तो जानकारी दिनुभयो।
8: 29 गते शनिबारको लागि चाहिँ देशका हिमालय पहाडी भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना देखिएको छ। लुम्बिनी र पश्चिम प्रदेशको तराई भूभागका केही स्थानमा तथा मधेस साथै कोशी बागमती र गण्डकीको तराई भूभागको चाहिँ थोरै स्थानमा मध्यम वर्षाको सम्भावना देखिएको छ। त्यसको लागि बागमती गण्डकी र कर्णालीको पहाडी भूभाग, लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागको यस्तै स्थानमा चाहिँ भारी वर्षाको सम्भावना पनि देखिएको छ।
6: यसैबीच रौतहटबाट भारतको झारखण्ड स्थित बाबाधामतर्फ बोलबम यात्रामा गएका 3 नेपाली तीर्थयात्रीको बस दुर्घटनामा मृत्यु भएको छ। झारखण्डको सतगावा क्षेत्रमा हिजो बिहान तीर्थयात्री सवार बस ट्रकसँग ठोकिँदा गरूडा नगरपालिका 6 60 वर्षीय नवल किशोर जयसवाल, उहाँको श्रीमती सुन्दर बाला देवी र 12 वर्षीय शिवम महतोको मृत्यु भएको हो। दुर्घटनामा बसमा सवार 15 जना घाइते छन्। उनीहरूको सतगाव स्थित स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ। बसमा करिब 45 जना नेपाली तीर्थयात्री रहेका थिए। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक सीताराम रिजालका अनुसार मृतकको शव नेपाल ल्याउन तथा घाइतेको उपचारका लागि पनि सरोकारवाला निकायसँग समन्वय भइरहेको छ।
5: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा धानबालीको राम्रो स्याहार नहुँदा पर्ने प्रभाव,
9: अक्सिक्लोराइड स्प्रे गर्नु लगाउनुहोस् अथवा गर्नुहोस्, त्यसले गर्दाखेरि फल्स स्मोटको समस्या देखिँदैन। यदि गर्नु भएन भने धानको क्वालिटी घट्छ र त्यसपछि धान यो व्यापारीले पनि किन्दैन र आफूलाई खान पनि अनुपयुक्त जस्तो हुन जान्छन्। एउटा कुरा,
6: पर्यटन प्रवर्धनका लागि स्थानीय सरकारहरूको सक्रियता बढ्दै किसानहरू भने पर्याप्त मल नपाएर तनावमा, लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: बालबालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो सागसब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौ।
11: हरेक बार खानाचार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटिन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
10: स्वस्थ बाल बालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
11: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
12: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घाम शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पीड, सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9800100477। शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि छोयो।
13: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छ।
14: तर के हामीले कहिले सोचेका छौँ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
13: किशोर अवस्थामा आकर्षण,
5: मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
14: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
5: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
14: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौ।
5: बाल विवाह रोकौ, छोराछोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौ। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र UERC, सामुदायिक रेडियो उदयपुर र CIN।
15: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
6: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर .com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
5: आजको नागरिकको पहिलो पृष्ठमा कांग्रेसमा नेता फेरिए रोकिएन विग्रह शीर्षकमा खबर प्रकाशित छ। आठ दशकमा पनि झुट फुटको चक्र उस्तै। बीपी कोइरालाले 2003 असोज 18 गते सार्वजनिक आह्वान गरेसँगै गठन प्रक्रिया शुरू भएको नेपाली कांग्रेसले आठ दशक पार गरेको छ। आठ दशकमा कांग्रेसमा धेरै नेता आए गए, तर पार्टीभित्रको फूट जुट र फेरि फूटको चक्र भने जारी रहेको छ। अस्पतालमा सेवाग्राहीको भीड, गुणस्तरीय सेवामा चुनौती शीर्षकमा पवित्र सुनाले लेख्नुभएको खबर पनि प्रकाशित छ भने सुदूरपश्चिममा मुख्यमन्त्रीमा खगराज, एमालेका चार मन्त्री नियुक्त, कर्णाली प्रदेश भागबण्डा, मन्त्रालय भागबण्डा नमिल्दा 18 दिनदेखि मुख्यमन्त्री एक्लै शीर्षकमा पनि खबर प्रकाशित छ।
6: त्यसै गरी कान्तिपुर दैनिकले छापेको छ किशोर श्रेष्ठ पक्राउसँगै उब्जिएको प्रश्न, शीर्षकमा दया दुधराजले लेख्नु भएको खबर हो। स्याउको स्वाद जाँच्न रिफ्र्याक्टोमिटर बोकेर जुम्ला खटिए प्राविधिक, शीर्षकमा डीबी बुढाले जुम्लाबाट लेख्नु भएको खबर छापिएको छ। बगैँचामा लटरममा फलेका स्याउ बेच्न जुम्लाका किसानले हतारो छ। नेपालगंज, वीरेन्द्रनगर लगायतका शहरबाट व्यापारीहरू स्याउ किन्न दैनिक स्थानीयको दैलोमा धाइरहेका छन्। तर जुम्ली स्याउको पहिचान र गुणस्तर कायम गर्न सरकारवालाले काँचो स्याउ बजार नपठाउने निर्णय गरेका छन्। सोही कारण कृषि प्राविधिकहरू स्याउको दानाको गुणस्तर परीक्षण गर्न रिफ्र्याक्टोमिटर बोकेर बगैँचा धाइरहेको खबरमा उल्लेख गरिएको छ। अर्को खबर छापिएको छ देउबा पक्षको छुट्टै राष्ट्रिय भेला, कांग्रेस एकजुट बनाउने दावी, शीर्षकमा सुरक्षा निकायबारे सांसद सुनारको अभिव्यक्तिले रासोपा भित्रै तरंग, शीर्षकमा जयसिंह महराले लेख्नु भएको छ। रासोपा सांसद खगेन्द्र सुनारले गृह सचिव, नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुखका सम्बन्धमा दिएको अभिव्यक्तिमाथि गृहमन्त्री सुधन गुरूङले आलोचना गर्नुभयो। सभामुख डीपी अर्याल र रासोपा सभापति रवि लामिछानेले पनि यसबारेमा चासो लिनुभएको उल्लेख गरिएको छ। मा निजी क्षेत्रका 74 बुदा मध्ये आधा मात्र पूर्ण कार्यान्वयन, शीर्षकमा अर्को खबर भित्री पन्नामै छापिएको छ। नाइमा एक्सपोका 4 दिनमा 1,00,000 भन्दा बढ़ी सहभागी भएको बारेमा पनि खबर उल्लेख गरिएको छ। मुख्यमन्त्री बानियाले भदौ 1 गते विश्वासको मत लिने बारेमा गोर्खापत्र दैनिकको भित्री पन्नामा खबर छ। जलन पीड़ितलाई निशुल्क उपचार, शीर्षकमा सिन्धुलीबाट लेखिएको खबर छ। सिन्धुलीका 2 स्थानीय तहले आगलागी तथा अन्य कारणबाट हुने जलनका बिरामीको उपचारमा आर्थिक सहयोग उपलब्ध गराउने भएका जिल्लाका 9 स्थानीय तह मध्ये कमलामाई र दुधौली नगरपालिकाले यस्तो निर्णय लिएको उल्लेख गरिएको छ। भित्री पन्नामा छापिएको अर्को खबर पनि छ, आज शनिबार विभिन्न 5 ठाउँबाट ग्यास दिन लागिएको बारेमा उल्लेख छ भने अर्को खबर सर्वसाधारणका लागि खुला गरिँदै नागढुङ्गा सिस्ने खोला सुरुङ मार्ग, शीर्षकमा बहुज प्रसाद यादवले लेख्नु भएको छ। आगामी सोमबारदेखि साना सवारी साधनलाई सुरुङ मार्गभित्र ओहोर दोहोरको अनुमति दिने तयारी गरिएको हो। सुरुङ मार्ग प्रयोग गरे बापत सवारी साधनका प्रकार हेरेर 60-600 रूपियाँसम्म शुल्क भने बुझाउनु पर्नेछ। सेवा सुधार्न निर्देशन, शीर्षकमा अर्को खबर छ भने फेरिदै अपराधको शैली, शीर्षकमा मित्र भण्डारीले लेख्नु भएको खबर पनि गोर्खापत्र दैनिकमै छापिएको छ। अर्को खबर नयाँ पत्रिका दैनिकमा कांग्रेस देउवा समूहको राष्ट्रिय भेला महाधिवेशनको मिति नतोकी सर्वोच्चको फैसला पर्खने रणनीति शीर्षकमा छ भने सम्पत्ति विवरण नबुझाउने 5265 को नाम अख्तियारमा शीर्षकमा सुभाष भट्टले लेख्नु भएको छ। अख्तियारले असुल्नेछ जनही 10,000 जरिवाना रोल्पामा फेरि पहिरो 2 दिनमा 14 मृत्यु 3 अझै बेपत्ता शीर्षकमा खबर छ। बाजुरामा पनि पहिरोले घर पुरिएको छ 1 जनाको मृत्यु भएको छ 2 जना घाइते भएको खबरमा उल्लेख गरिएको छ। भित्री पन्नामा प्रहरी नेतृत्वमाथि संसदीय समितिमा आक्षेप र अमर्यादित व्यवहार शीर्षकमा कमल राज भट्टले लेख्नु भएको छ। काठमाडौँ विश्वविद्यालयको उपकुलपतिमा बराल नियुक्त हुनुभएको पनि अर्को खबर छापिएको छ। त्यसै गरी 10,000 टन ग्यास आयातको लागि अनुरोध गरिएको बारेमा खबरमा उल्लेख गरिएको छ भने बजेटमा निजी क्षेत्रसँग सम्बन्धित 74 मुद्दामध्ये 34 कार्यान्वयन शीर्षकमा उल्लेख गरिएको छ। अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ 4 सातादेखि तातोपानी नाका अवरूद्ध भएको छ। सुन्दर श्रीसले लेख्नु भएको सिन्धुपाल्चोकको खबर हो। नेपाल चीन बीचको उत्तरी नाका तातोपानी क्षेत्रमा पर्ने अरणीको राजमार्गको 12 बिसे कोदारी सड़क खण्डका विभिन्न स्थानमा सड़क अवरूद्ध भएपछि 4 साता यता तातोपानी नाका ठप्प भएको हो। प्रतिनिधि सभा अन्तर्गतको संसदीय समितिले कारागार व्यवस्थापन मानव अधिकारको अवस्था र अनुसन्धान प्रक्रियामा सुधार गर्न सरकारलाई निर्देशन दिएको बारेमा पनि पत्र पत्रिकाहरूले खबर छापेका छन्। प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानव अधिकार समितिको हिजोको बैठकले कारागार तथा हिरासतमा रहेका थुनुवा एवं अरू कैदीबन्दीहरूको मानव अधिकारको अवस्था सम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिबाट पेश भएको प्रतिवेदन 2083 परिमार्जन सहित अन्तिम रूप दिने निर्णय गरिएको छ। त्यसै गरी बैठकमा गृहमन्त्री सुधन गुरूङले समिति बैठकमा मर्यादित भएर प्रश्न गर्न पनि सांसदसँग अनुरोध गर्नुभयो।
5: खबरमा अब विदेशका खबर। कंगोमा फैलिएको इबोला प्रकोप अहिलेसम्मकै सबैभन्दा घातक बनेको विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले जनाएको छ। डब्ल्यूएचओले 2026 यो प्रकोप हालसम्मकै गतिमा अघि बढ़िरहेको र सन् 2014-16 प्रकोपलाई समेत उछिन्ने बताएको हो। सन् 2014-16 इबोला प्रकोपमा कम्तीमा 11,000 जनाको मृत्यु भएको थियो। यस वर्ष 15 मेमा यो प्रकोप घोषणा गरिएको थियो। त्यसैता कम्तीमा 4,300 जना संक्रमित पुष्टि भएको छ भने 2,000 भन्दा बढ़ीको मृत्यु भइसकेको छ। प्रकोप पूर्ण रूपमा अन्त्य हुने सम्भावना न्यून बन्दै गएको डब्ल्यूएचओले चेतावनी दिएको छ। युक्रेनले रूसको नोभोरिस्क बन्दरगाहमा गरेको ड्रोन तथा क्षेप्रास्त आक्रमणमा 2 प्रमुख अन्न निर्यात टर्मिनलमा क्षति पुगेको छ। ब्ल्याक सीमा रहेको रूसको नौसैनिक अड्डामा समेत युक्रेनले आक्रमण गरेको हो। आक्रमणमा 8 वर्षीय बालक सहित 3 जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन् र पश्चिमी कोलम्बियामा गत सोमबार गएको शक्तिशाली भूकम्पमा पनि मृत्यु हुनेको संख्या 265 पुगेको छ। भग्नावशेषमा फँसेका मानिसहरूको खोजी जारी रहँदा 500 भन्दा बढ़ी बेपत्ता रहेको अन्तर्राष्ट्रिय संचार माध्यमले उद्धृत गरेका छन्।
6: साझा खबरमा अब खेल खबर। नेपाल भलिबल लीग एनभीएल आगामी भदौ 19 देखि 27 गतेसम्म आयोजना हुने भएको छ। आयोजक केडीया ग्रुपले प्रतियोगिताको आधिकारिक मिति घोषणा गर्दै पुरूष फ्रेन्चाइज भलिबल लीग भदौ 19 गतेदेखि सञ्चालन हुने जानकारी दिएको हो। नेपाली राष्ट्रिय क्रिकेट टोलीले मलेसियामा हुने एसीसी प्रिमियर कप खेल्नु अघि भारतमा तयारी गर्ने भएको छ। नेपाल क्रिकेट संघ क्यानले हिजो टोलीलाई विदाई गरेको छ। क्यानले प्रिमियर लीगको लागि सन्दीप लामिछानेको कप्तानीमा 14 सदस्यीय टोलीको घोषणा गरिसकेको छ। नेपाली पौडी टोलीले आसन्न 20 एसियाली खेलकुदको तयारी पनि भारतको बेंगलुरूमै गर्ने भएको छ। 1 महिने प्रशिक्षणका लागि 5 खेलाड़ी सहित 7 सदस्यीय टोली आज त्यसतर्फ जानेछ। खेलाड़ीमा पुरूषतर्फ जार्डेन श्रेष्ठ, अभिव प्रधान र इरविन श्रेष्ठ तथा महिलामा डुआना लामा र आर्या महर्जन रहनु भएको छ। प्रशिक्षकमा रत्नलाल महर्जन र व्यवस्थापकमा शिरीष गुरूङ पनि सहभागी हुनुहुन्छ।
5: धान बालीमा देखिएको समस्या र समाधानका लागि ध्यान दिनुपर्ने कुरा दिनुपर्ने विशेष कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।

0: उहाँको एकमात्र डिटिएच सेवा डिश हो,
1: डिश हो खुशीको कनेक्शन।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
3: साझा खबरमा अब किसानले धानको हेरचाह कसरी गर्ने भन्ने प्रसंग। देशभरका किसान पर्याप्त पानी नपरेर मात्र होइन, कतिपय स्थानमा धेरै पानी परेको छ। पानी धेरै र थोरै हुँदा धान बालीमा पर्ने असर र बस्ने उपायका बारेमा धान बाली विज्ञ वैज्ञानिक डाक्टर उज्जवल कुमार कुशुवासँग साथी सुशीला श्रेष्ठले कुराकानी गर्नुभएको छ।
4: अहिले प्राय हाइब्रिडमा र त्यसै गरी साभा मन्सुली सबन एउटा जात छन्, त्यो बहुसंख्यक किसानले लगाउने गर्छन्। त्यहाँ चाहिँ उहाँहरूमा के देखिएको छ भने फल्स स्मट, कालो पोकेको समस्या देखिएको छ, होइन धानको। त्यसले गर्दा कालो पोके देखियो भने धानको क्वालिटी डिटोरिएट हुन्छ, चामलको क्वालिटी घट्छ। त्यसै कारणले उहाँहरूले सक्दो चाहे यो फल्स स्मट हाइब्रिड धानमा लगाउनु भएको छ अथवा साभा मन्सुली लगाउनु भएको छ त्यस्ता धानहरूमा कम्तीमा फल्स स्मटको समस्या समाधान गर्न धान चाहिँ बुटिङ स्टेजमा छ, अर्थात फूल फुल्नुभन्दा 15-20 दिन पहिला एकचोटि कम्तीमा कपर अक्सिक्लोराइड स्प्रे गर्न लगाउनुहोस् अथवा गर्नुहोस्। त्यसले गर्दाखेरि यो फल्स स्मटको समस्या देखिँदैन। यदि गर्नु भएन भने धानको क्वालिटी घट्छ र त्यसपछि धान यो व्यापारीले पनि किन्दैन र आफूलाई खान पनि अनुपयुक्त जस्तो हुन जान्छन्। एउटा कुरा, पोटासको कमी व्यापक रूपमा देखिएको छ किसानको खेतहरूमा, होइन। त्यसै कारणले पोटासको समुचित मात्रा, यदि खेतमा पोटास हाल्नु भएको छैन र पात पहेँलो छ भने बुझ्नुहोस् खेतमा पोटासको कमी छ, पोटास हाल्नुहोस्। त्यसपछि 2-2.5 किलो कट्ठा प्रति अथवा 2.5-3 किलो कट्ठा प्रति रोप्नीमा दिन सकिन्छ पोटास। त्यसै गरी युरियाको कमी छ कि पोटासको कमी छ त्यो मैले पहिले नै वर्णन गरेँ, पात कस्तो किसिमको पहेलो भएको त्यो छुट्याएर मात्र गर्नुहोला। अर्को समस्या, पहाड़मा विशेष गरी ब्लास्टको समस्या, मरुवाको समस्या देखिएको छ। व्यापक रूपमा समस्या देखियो भने हिनोसान अथवा कासु बी, कासुगामाइसिन 2 ml प्रति लिटरका दरले छर्यो भने 2 चोटि कम्तीमा छर्नुहोला, त्यसपछि यो समस्या समाधान हुन्छ। तराईमा चाहिँ ब्याक्टेरियल लिफ ब्लाइटको समस्या व्यापक रूपमा देखिन्छ।
5: त्यो भनेको कस्तो हुन्छ?
4: पात माथिबाट नै खरानी कलर हुँदै आउने, सुक्दै जाने, है माथिबाट नै सुक्दै जान्छन्। त्यो समस्या छ भने स्ट्रेप्टोमाइसिन, टेट्रासाइक्लिजिन, साइक्लिन, यो चाहिँ यो ब्याक्टेरिसाइडहरू हुन्छन्, त्यो चाहिँ 1.5 ml प्रति लिटर पानीको दरले स्प्रे गर्यो भने यो समस्या समाधान हुन्छ। तर सबभन्दा राम्रो उपाय के हो भने हामीले बिउ प्रमाणित स्रोतबाट लिनुपर्छ, सरकारले सिफारिस गरेको बिउ लिनुपर्छ र त्यस्तो बिउ लिँदाखेरि उपचार गरेको बिउ लिनुपर्छ। त्यस्तो बिउ हामीले लिन्छौँ, क्वालिटी सिड भनौँ, गुणस्तरीय बिउ लियो भने किसानका थुप्रै समस्याहरू समाधान हुन्छ र 20-25% स्वतः उत्पादन बढ्न जान्छ।
5: धान गर्ने समयमा चाहिँ किसानले के गल्ती चाहिँ गर्नु हुँदैन जसले धान उत्पादनमा चाहिँ प्रत्यक्ष अब प्रभाव पार्छ?
4: किसानले चाहिँ, किसान दाजुभाइले अहिले के गर्ने भने धान गोड्ने बेलामा उहाँको खेतमा चाहिँ लेबरको अभाव छ, श्रम श्रमिकको अभाव छ भने उहाँले झारनाशक विषादी, जस्तै हामीले सोडियम बिसपाइरिबेक नोम्नी गोल्ड भन्यौं, त्यो उहाँले स्प्रे गर्न सक्नुहुन्छ। मात्रा मिलाएर मात्र छर्नुहोला, मात्रा धेरै बढाएर गर्नुहुन्छ धेरै झार मर्छ, धेरै मात्रा त्यस्तो सोच गर्नु हुँदैन। त्यसले धानमा, धानको पाटमा, धानको बोटमा चाहिँ नकारात्मक प्रभाव पारेर उत्पादन सबभन्दा उत्तम उपाय हो। हातले जहाँ चाहिँ कमर्सियल खेती छ, जहाँ चाहिँ श्रम शक्तिको अभाव छ, त्यहाँ चाहिँ विषादी हाल्दाखेरि जहिले पनि विशेषज्ञको सल्लाह लिएर मात्र हाल्नुहुन्छ भने झारपात पनि हट्छ र यो समस्या पनि समाधान हुन्छ।
2: धान बाली विज्ञ वरिष्ठ वैज्ञानिक डाक्टर उज्जवल कुमार कुशवाहासँगको यो कुराकानी सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित CIN को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
3: बाल गृहमा रहेका बाल बालिकाको मानव अधिकार संरक्षण गर्न संसदीय समितिको निर्देशन, उपसमितिको प्रतिवेदन संशोधन सहित पारित, जेएनजी आन्दोलनलाई राजनैतिक सम्झौताका रूपमा स्वीकार गर्ने सरकारको तयारी।
2: आज विभिन्न 4 प्रदेशका केही स्थानमा ठूलो पानी गर्नुपर्ने पूर्वानुमान, धानमा लागेको रोग किराको नियन्त्रणका लागि जथाभावी विषादीको प्रयोग नगर्न बिगेको चेतावनी, किसानहरू भने पर्याप्त मल नपाएर तनावमा,
3: अस्पतालमा हुने हरेक मृत्युको अब वास्तविक कारण खुलाउनु पर्ने, रौतहटबाट भारतको झारखण्ड पुगेका 3 नेपाली तीर्थयात्रीको मृत्यु, ग्यासको अवैध कारोबार रोक्न जिल्ला प्रशासन कार्यालय सक्रिय बन्दै,
2: कंगोमा इबोला प्रकोप अहिलेसम्मकै घातक बनेको विश्व स्वास्थ्य संगठनको दावी, युक्रेनले रूसको अन्न भण्डारमा आक्रमण गर्दा तीनजनाको मृत्यु, कोलम्बिया भूकम्पमा मृत्यु हुनेको संख्या 265 पुग्यो,
3: र नेपाल भलिबल लीग भदौ 19 गतेदेखि 27 गतेसम्म काठमाडौँमा हुने, राष्ट्रिय क्रिकेट टोलीले भारतमा प्रशिक्षण लिने, पौडी टोली पनि भारतको बेंगलुरूमै तयारीका लागि आज जाँदै।
2: साझा खबरको अन्त्यमा कार्टुन हामीले नयाँ पत्रिका दैनिकमा झ्याप्पै शीर्षकमा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग गर्न खोजिएको छ, पछिल्लो समयमा खाना पकाउने ग्यासको देशभरमा नै अभाव जस्तो देखिएको छ, र सरकार र सरोकारवाला निकायले भने उद्योगी व्यवसायीले नै ग्यास सिलिण्डर लुकाएको भन्दै धरपकड गरिरहेका खबर पनि सार्वजनिक भइराखेका छन्। एउटा खुल्ला स्थान छ जहाँ 3 व्यक्ति छन्, बीचमा रहेका व्यक्ति व्यवसायी उद्योगी जस्ता देखिन्छन् र वरपर 2 प्रहरी अधिकारी जस्ता व्यक्ति छन्। दुवै प्रहरी अधिकारीले नाक थुनेका छन् र एक एकवटा हात समातेर अगाडि भगाउन खोज्दैछन्। बीचमा रहेका व्यक्ति केही भन्दैछन्, माथि यस्तो लेखिएको छ, धरो धर्म ग्यास लुकाएको छैन हजुर, अलि अपच मात्रै भएको क्या।
3: हवस् त प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद, अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्, नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम साझा आवाज प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला।

0: बाली उब्जाउने हात किसान महिलालाई तपाई हामी सबैको साथ
1: नमस्कार। कार्यक्रम साझा आवाजमा तपाईलाई हार्दिक स्वागत छ। म सुशीला श्रेष्ठ
0: अनि म सन्तोष गन्धर्व। कार्यक्रम साझा आवाजको आज सातौं भाग। आजको भागमा हामी लैंगिक समानता कायम गर्न महिला मात्र होइन पुरूष र युवाको पनि महत्वपूर्ण भूमिका हुन्छ भन्ने विषयमा छलफल गर्नेछौं।
1: महिला पुनर्स्थापना केन्द्र ओरेकको सहकार्यमा सामुदायिक रेडियो प्रसारक संघ अकोराबद्वारा संचालित सीआईएनको प्रस्तुति साझा आवाजले महिला किसान तथा ग्रामीण महिलाको नेतृत्व, अधिकार, आर्थिक आत्मनिर्भरता र समान अवसरका विषयमा नियमित सामग्री प्रस्तुत गर्दै आएको छ।
0: यो कार्यक्रम हरेक 15-15 दिनमा देशभरिका विभिन्न सामुदायिक रेडियोबाट यसै समयमा र बेलुकी 8 बजे पुनः प्रसारण सुन्न सक्नुहुन्छ भने सीआईएनको फेसबुक पेज सीआईएन खबर, वेबसाइट cinkhabar.com, युट्यूब च्यानल सीआईएन र टिकटक सीआईएन साझा खबरमा पनि सुनिरहनु भएको छ।
1: लैंगिक समानता कायम गर्न महिला मात्र होइन पुरूष र युवाको पनि महत्वपूर्ण भूमिका हुन्छ। अझ पुरूषहरूले घर, कार्यस्थल र समाजमा महिलाप्रति समान व्यवहार गर्दै हिंसा, भेदभाव र हानिकारक सामाजिक मान्यताको विरोध गर्न आजको आवश्यकता भइसकेको छ।

पाखीबास एफएम समय सूचक यो पाखीबास एफएम को समय हो अहिले बिहानको 7 बज्यो।

0: सूचना संचार र मनोरञ्जनको आवाज यो हो एफएम पाथ्रीबाज खादरी तीन धरिथुमका संखुवा सभा।
1: पाथ्रीबाज एफएम समय सूचक, यो पाथ्रीबाज एफएम को समय हो, अहिले बिहानको 8 बजे।

0: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम संखुवा सभाको कार्यक्रम सञ्चालन सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ संखुवा सभाको आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम बमोजिम संखुवा सभा तथा भोजपुर जिल्लामा सञ्चालित अलैची सुपर जोन तथा सुन्तला जोनको तोकिएको कार्यक्षेत्रहरूमा सञ्चालन हुने भएकोले उक्त कार्यक्रमहरू सञ्चालन गर्नका लागि इच्छुक कृषि समूह, सहकारी जल उपभोक्ता समिति, उद्योग कम्पनी फर्महरूले मिति 2083 भदौ 24 गतेसम्म कार्यक्रम कार्यान्वयन एकाइ संखुवा सभा, जोन प्राविधिक एकाइ भोजपुर, जोन सम्पर्क एकाइ मादी र जोन सम्पर्क एकाइ दिङला स्थित सम्पर्क कार्यालयमा अनुसूचित 10 बमोजिम रितपूर्वक भरिएको आवेदन फारम तथा अन्य आवश्यक कागजातहरू प्रस्ताव पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ। अलैची सुपर जोन कार्यक्षेत्र धर्मदेवी नगरपालिका 1, 2, 3, 5 र 6, मादी नगरपालिका 1, 7, 8 र 9, चैनपुर नगरपालिका 1, 2 र 4, पाँचखपन नगरपालिका 1 र 9, खादबारी नगरपालिका 3, 4 र 11, सभापोखरी गाउँपालिका 2-6, चिचिला गाउँपालिका 1-5, मकालु गाउँपालिका 1-6, सिलिचोङ गाउँपालिका 1-5 र भोटखोला गाउँपालिका 2-5, भोजपुर नगरपालिका 1, 2, 3, 4, 5, 8, 9, 10 र 11, सडानन्द नगरपालिका 9, 10 र 13, अरूण गाउँपालिका 2, टेम्के मयुङ गाउँपालिका 1, 2, 3, 4, 5, 7, 8 र 9, रामप्रसाद राई गाउँपालिका 1, 2, 3, 6 र 7, आमचोक गाउँपालिका 1-4,
1: साल्पा सिलिछो गाउँपालिका 2-6। कार्यक्रमहरूको नाम:
0: सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, सुधारिएको अलैची भट्टी निर्माण कार्यक्रम, अलैची बालीको प्राथमिक प्रविधि तथा यन्त्र उपकरणहरूको जडान निर्माण तथा प्रदर्शनी, अलैची बालीको नर्सरी स्रोत केन्द्र स्थापना तथा सुदृढीकरण।
1: सुन्तला जोन संखुवा सभाको कार्यक्षेत्र धर्मदेवी नगरपालिका 4-6, मादी नगरपालिका 3, 4, 5, 6 र 7, चैनपुर नगरपालिका 5, 6, 8, 10 र 11, खादबारी नगरपालिका 1, 2, 4, 5, 6, 7, 8, 9, 10 र 11, सभापोखरी गाउँपालिका 1 र 2, सिलिचोङ गाउँपालिका 3, 4 र 5, चिचिला गाउँपालिका 1-5। सुन्तला जोन भोजपुरको कार्यक्षेत्र भोजपुर नगरपालिका 3 र 4, टेम्के मयुङ गाउँपालिका 2, 3, 5, 7 र 8, सडानन्द नगरपालिका 1, 2, 3, 4, 5, 6, 7, 8, 10, 11, 12, 13 र 14, रामप्रसाद राई गाउँपालिका 5 र 6, साल्पा सिलिछो गाउँपालिका 2, 3, 4 र 6।
2: कार्यक्रमहरूको नाम: सिंचाई पूर्वाधार निर्माण कार्यक्रम, सुन्तलाको क्षेत्र विस्तार कार्यक्रम, सुन्तला अलैचीको लागि आवश्यक खाद्य तत्व, बाली संरक्षण सामग्री, कृषिजन्य औजार उपकरण सहयोग कार्यक्रम।
1: पुनश्च प्रस्ताव पेश गर्नको लागि प्रस्ताव फारमको ढाँचा अनुसूची 10 यस कार्यालयको वेबसाइटबाट डाउनलोड वा कार्यालयबाट प्राप्त गर्न सकिनेछ।
2: आवेदन साथ पेश गर्नुपर्ने कागजातहरू, संस्था सूचीकृत नवीकरण गर्ने आशय सहितको निवेदन, संस्थाको दर्ता तथा नवीकरण तथा स्थायी लेखा नम्बर र गत आर्थिक वर्षको कर चुक्ता भएको प्रमाण पत्रको प्रतिलिपि, संस्थाको हकमा बैठकको निर्णयको प्रतिलिपि, खेती गरिने जग्गा स्थान खुल्ने गरी जग्गा धनीको लाल पूर्जा वा भाडा लिजको जग्गा भएमा कम्तीमा 5 वर्ष र पूर्वाधार निर्माणको लागि 10 वर्ष सम्झौता नामाको प्रतिलिपि, निवेदकको नागरिकता वा नेपाल सरकारद्वारा जारी फोटो सहितको परिचय खुल्ने कागज प्रतिलिपि।
0: थप जानकारीको लागि सम्पर्क नम्बर 0295-62-855 संखुवा सभा, 0294-20-49 भोजपुर,
2: नवीन कुमार डागी 98-520-55-079 संखुवा सभा, जुनिता राई 98-520-77-376 भोजपुर।
0: सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण तथा लाभग्राही सूचीकरण सम्बन्धी खादबारी नगरपालिका कार्यालयको सूचना।
3: प्रस्तुत विषयमा सामाजिक सुरक्षा नियमावली 2076 को नियम 9 तथा सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि 2082 को दफा 7 बमोजिम सामाजिक सुरक्षा भत्ता का लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको असोज मसान्तभित्र सम्बन्धित वडा कार्यालयमा आफै उपस्थित भए सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण गराउनु पर्ने बेहोरा रहेको विधितै छ। सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण तथा लाभग्राही सूचीकरण गर्दा देहाय अनुसार गर्नु गराउनु हुन निर्णयानुसार अनुरोध छ।
4: राष्ट्रिय परिचय पत्र वा परिचय नम्बर प्राप्त गरेका लाभग्राहीहरूको हकमा अनिवार्य एनआईएन फिंगरप्रिन्ट स्क्यानर वा आइरिस डिभाइस मार्फत भेरिफिकेशन गरी सम्बन्धित वडा कार्यालयबाट नवीकरण गरिदिने, यदि कुनै कारणले बायोमेट्रिक भेरिफिकेशन हुन नसकेमा अन्य विकल्प जस्तै अल्फा अथेन्टिकेशन, एनआईडीमा उल्लेखित भएको व्यक्तिगत विवरण तथा फोटोबाट भेरिफिकेशन गरी नवीकरण तथा सूचीकरण गरिदिने,
2: अघिल्लो आर्थिक वर्षमा बायोमेट्रिक भेरिफिकेशन गरिसकेका लाभग्राहीको हकमा विवरण यकिन गरी सोही विवरणका आधारमा नवीकरण गरिदिने,
4: नयाँ लाभग्राहीको रूपमा सूचीकरण हुन वा नवीकरणका लागि लाभग्राहीले एनआईएन उपलब्ध गराएको तर कुनै पनि माध्यमबाट एनआईएन भेरिफिकेशन हुन नसकेकोमा प्रणालीमा सोही कुरा कैफियत जनाई सूचीकरण तथा नवीकरण गरिदिने,
2: बाल बालिका आफ्नो हेरचाह आफै गर्न नसक्ने अशक्त असहाय वा 90 वर्ष माथिका ज्येष्ठ नागरिकको हकमा राष्ट्रिय परिचय पत्र नभए तापनि लाभग्राहीको रूपमा सूचीकरण वा नवीकरण गरिदिने,
4: म्याचभित्र नवीकरण नभएका लाभग्राहीहरूको लगत कट्टा गरिने र लगत कट्टा भएका व्यक्तिहरूले पुनः लाभग्राहीमा सूचीकृत हुन चाहेमा सामाजिक सुरक्षा ऐन 2075 दफा 12 बमोजिम निवेदन दिन सक्ने व्यवस्था रहेकाले सोही बमोजिम गरिदिने,
2: निमित्त प्रमुख प्रशासकीय अधिकृत खादबारी नगरपालिका कार्यालय सङ्खुवा सभा। थप जानकारीको लागि नगरपालिका कार्यालयमा सम्पर्क गर्नुहोला। सम्पर्क नम्बर 029560250, 029560141 र 029560341।

0: पार्टीबास एफएम समय सूचन यो पार्टीबास एफएम को समय हो अहिले बिहानको 9 बजे
1: माथि रोजी घरमा सबैजना आइसक्यो अरे तिमीहरू त कति नकल गरेर बसेको ढिला भइसक्यो छिटो आइदियो
2: आयो आयो
3: ओइ सुन्न आज त माथि चार घरे साइना पनि पटनबाट आएको छ अरे नि
1: आज जस्तो कि हामी पनि चार घरे साइदियो के हो केटी हो

0: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
1: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
0: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
1: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
0: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
1: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
0: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।
2: आस्था सुन चाँदी गहना पसल पाँच खपन्चा लिङलिङको शाखा अब पाँच खपन्चा वाना बजारको बस स्ट्यान्ड डाँडामा।
3: एक नम्बर सुन्न असली चाँदीका गहना आवश्यक भएमा नयाँ डिजाइनका गहनाहरू रामरिला, झुम्का, मंगलसूत्र, शिरमा लगाउने जुन तारा, पुराना डिजाइनका माडवारी, नौगेडी, ढुङ्ग्री, बुलाकी लगायत जस्तो सुकै गहना बनाउनु परेमा, पुराना सुन रिफाइन गरी 24 क्यारेटको नम्बरी गहना बनाउनु परेमा आस्था सुन चाँदी गहना पसल पाँच खपन चार लिङलिङ बजार।
2: प्रोप्राइटर खड्ग विश्वकर्मा।
4: सम्पर्क नम्बर 98 4 23 65 82।
3: याद राख्नुहोला, सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबारका लागि आस्था सुन चाँदी पसलको शाखा वाना बजारलाई नै सम्झनुहोस्। प्रोप्राइटर अर्जुन शंकर।
5: फोन नम्बर 98 11 33 96 97।
6: बाटामा बिहेका गाडी हिँड्छन्, यिनलाई काउकुती लागिसक्यो, भोलितिर यसो फुर्सद मिलान हो कान्छा जाउँ जोगमनीतिर कपडा किन्न।
7: दाजु पनि एक जमानामा तपाईँ जस्तै मान्छेहरू कपडा किन्न जोगमुनीतिर जान्थे, तर आजकल त न्यू भीमसेन वस्त्रालयले तुमलिङटारबाटै जोगमुनीको दर भावमा उपलब्ध गराइरहेको छ नि कपडाहरू त।
8: हजुर, हामी कहाँ जुत्ता, चप्पल, छाता, लेडिज ब्याग, जेन्ट्स ब्याग, सिरक, डस्ना, थान तथा रेडिमेड कपडा बिक्री हुनका साथै कुर्ता सलवार, इन्डियन ओरिजिनल साडीहरू जोगमुनीकै दरभावमा उपलब्ध गराइन्छ।
7: प्रोप्राइटर राजेश श्रेष्ठ, सीता श्रेष्ठ। सम्पर्क नम्बर 0295 75 272, 98 17 34 00 51।
8: न्यू भीमसेन वस्त्रालय खाँदै

0: चयपत्र नवीकरण तथा लाभग्राही सूचीकरण सम्बन्धी खाँदबारी नगरपालिका कार्यालयको सूचना।
1: प्रस्तुत विषयमा सामाजिक सुरक्षा नियमावली 2076 नियम 9 तथा सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि 2082 दफा 7 बमोजिम सामाजिक सुरक्षा भत्ताका लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको असोज मसान्तभित्र सम्बन्धित वडा कार्यालयमा आफै उपस्थित भई सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण गराउनु पर्ने बेहोरा रहेको विदितै छ। सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण तथा लाभग्राही सूचीकरण गर्दा देहाय अनुसार गर्नु गराउनु हुन निर्णयानुसार अनुरोध छ।
2: राष्ट्रिय परिचय पत्र वा परिचय नम्बर प्राप्त गरेका लाभग्राहीहरूको हकमा अनिवार्य एनआईएन फिंगरप्रिन्ट स्क्यानर वा आइरिस डिभाइस मार्फत भेरिफिकेशन गरी सम्बन्धित वडा कार्यालयबाट नवीकरण गरिदिने, यदि कुनै कारणले बायोमेट्रिक भेरिफिकेशन हुन नसकेमा अन्य विकल्प जस्तै अल्फा अथेन्टिकेशन, एनआईडीमा उल्लेखित भएको व्यक्तिगत विवरण तथा फोटोबाट भेरिफिकेशन गरी नवीकरण तथा सूचीकरण गरिदिने।
0: अघिल्लो आर्थिक वर्षमा बायोमेट्रिक भेरिफिकेशन गरिसकेका लाभग्राहीको हकमा विवरण यकिन गरी सोही विवरणका आधारमा नवीकरण गरिदिने।
2: नयाँ लाभग्राहीको रूपमा सूचीकरण हुन वा नवीकरणका लागि लाभग्राहीले एनआईएन उपलब्ध गराएको तर कुनै पनि माध्यमबाट एनआईएन भेरिफिकेशन हुन नसकेकोमा प्रणालीमा सोही कुरा कैफियत जनाई सूचीकरण तथा नवीकरण गरिदिने।
0: बाल बालिका आफ्नो हेरचाह आफै गर्न नसक्ने अशक्त असहाय वा 90 वर्ष माथिका ज्येष्ठ नागरिकको हकमा राष्ट्रिय परिचय पत्र नभए तापनि लाभग्राहीको रूपमा सूचीकरण वा नवीकरण गरिदिने।
2: म्याचभित्र नवीकरण नभएका लाभग्राहीहरूको लगत कट्टा गरिने र लगत कट्टा भएका व्यक्तिहरूले पुनः लाभग्राहीमा सूचीकृत हुन चाहेमा सामाजिक सुरक्षा ऐन 2075 दफा 12 बमोजिम निवेदन दिन सक्ने व्यवस्था रहेकाले सोही बमोजिम गरिदिने।
0: निमित्त प्रमुख प्रशासकीय अधिकृत खाँदबारी नगरपालिका कार्यालय सङ्खुवा सभा। थप जानकारीको लागि नगरपालिका कार्यालयमा सम्पर्क गर्नुहोला। सम्पर्क नम्बर 0295602050, 0295601041 र 0295603041।

0: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
1: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
0: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
1: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
0: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
1: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
0: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: विदेश गएपछि त यस्तो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
1: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
0: खै के गर्ने गर्ने दिदी,
2: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेच बिखरमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: पार्थिवास एफएम समय सूचन। यो पार्थिवास एफएम को समय हो, अहिले बिहानको 10 बजे।
1: चाहे भोटबाट झर्दा होस्, चाहे तराईबाट उक्लदा, सबैको एउटै गन्तव्य पाखरीवास एफएम 104 MHz, खातबारी 3 झरीथुमका संखुवा सभा।
2: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
3: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
2: के रे, नानी त भर्खर 17 की लागि होइन र?
3: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै थिए, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
2: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने, दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ, उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
3: ए हो र, नेपाल सरकार विज्ञापन बोर्ड।

0: सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण तथा लाभग्राही सूचीकरण सम्बन्धी खाँदबारी नगरपालिका कार्यालयको सूचना।
1: प्रस्तुत विषयमा सामाजिक सुरक्षा नियमावली 2076 को नियम 9 तथा सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि 2082 को दफा 7 बमोजिम सामाजिक सुरक्षा भत्ताका लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको असोज मसान्तभित्र सम्बन्धित वडा कार्यालयमा आफै उपस्थित भई सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण गराउनु पर्ने बेहोरा रहेको विदितै छ। सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण तथा लाभग्राही सूचीकरण गर्दा देहाय अनुसार गर्नु गराउनु हुन निर्णय अनुसार अनुरोध छ।
2: राष्ट्रिय परिचय पत्र वा परिचय नम्बर प्राप्त गरेका लाभग्राहीहरूको हकमा अनिवार्य एनआईएन फिंगरप्रिन्ट स्क्यानर वा आइरिस डिभाइस मार्फत भेरिफिकेशन गरी सम्बन्धित वडा कार्यालयबाट नवीकरण गरिदिने, यदि कुनै कारणले बायोमेट्रिक भेरिफिकेशन हुन नसकेमा अन्य विकल्प जस्तै अल्फा अथेन्टिकेशन, एनआईडीमा उल्लेखित भएको व्यक्तिगत विवरण तथा फोटोबाट भेरिफिकेशन गरी नवीकरण तथा सूचीकरण गरिदिने।
0: अघिल्लो आर्थिक वर्षमा बायोमेट्रिक भेरिफिकेशन गरिसकेका लाभग्राहीको हकमा विवरण यकिन गरी सोही विवरणका आधारमा नवीकरण गरिदिने।
2: नयाँ लाभग्राहीको रूपमा सूचीकरण हुन वा नवीकरणका लागि लाभग्राहीले एनआईएन उपलब्ध गराएको तर कुनै पनि माध्यमबाट एनआईएन भेरिफिकेशन हुन नसकेकोमा प्रणालीमा सोही कुरा कैफी जनाई सूचीकरण तथा नवीकरण गरिदिने।
0: बाल बालिका आफ्नो हेरचाह आफै गर्न नसक्ने अशक्त, असहाय वा 90 वर्ष माथिका ज्येष्ठ नागरिकको हकमा राष्ट्रिय परिचय पत्र नभए तापनि लाभग्राहीको रूपमा सूचीकरण वा नवीकरण गरिदिने।
2: म्याचभित्र नवीकरण नभएका लाभग्राहीहरूको लगत कट्टा गरिने र लगत कट्टा भएका व्यक्तिहरूले पुनः लाभग्राहीमा सूचीकृत हुन चाहेमा सामाजिक सुरक्षा ऐन 2075 दफा 12 बमोजिम निवेदन दिन सक्ने व्यवस्था रहेकाले सोही बमोजिम गरिदिने।
0: निमित्त प्रमुख प्रशासकीय अधिकृत खाँदबारी नगरपालिका कार्यालय सङ्खुवा सभा। थप जानकारीको लागि नगरपालिका कार्यालयमा सम्पर्क गर्नुहोला। सम्पर्क नम्बर 0295602050, 0295601141 र 0295603041।

0: सूचना सूचना सूचना राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम संखुवा सभाको कार्यक्रम सञ्चालन सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ संखुवा सभाको आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम बमोजिम संखुवा सभा तथा भोजपुर जिल्लामा सञ्चालित अलैची सुपर जोन तथा सुन्तला जोनको तोकिएको कार्यक्षेत्रहरूमा सञ्चालन हुने भएकोले उक्त कार्यक्रमहरू सञ्चालन गर्नका लागि इच्छुक कृषि समूह, सहकारी जल उपभोक्ता समिति, उद्योग कम्पनी फर्महरूले मिति 2083 भदौ 24 गतेसम्म कार्यक्रम कार्यान्वयन एकाइ संखुवा सभा, जोन प्राविधिक एकाइ भोजपुर, जोन सम्पर्क एकाइ मादी र जोन सम्पर्क एकाइ दिङला स्थित सम्पर्क कार्यालयमा अनुसूचित 10 बमोजिम रितपूर्वक भरिएको आवेदन फारम तथा अन्य आवश्यक कागजातहरू प्रस्ताव पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ। अलैची सुपर जोन कार्यक्षेत्र धर्मदेवी नगरपालिका 1, 2, 3, 5 र 6, मादी नगरपालिका 1, 7, 8 र 9, चैनपुर नगरपालिका 1, 2 र 4, पाँचखपन नगरपालिका 1 र 9, खादबारी नगरपालिका 3, 4 र 11, सभापोखरी गाउँपालिका 2-6, चिचिला गाउँपालिका 1-5, मकालु गाउँपालिका 1-6, सिलिचोङ गाउँपालिका 1-5 र भोटखोला गाउँपालिका 2-5, भोजपुर नगरपालिका 1, 2, 3, 4, 5, 8, 9, 10 र 11, सडानन्द नगरपालिका 9, 10 र 13, अरूण गाउँपालिका 2, टेम्के मयुङ गाउँपालिका 1, 2, 3, 4, 5, 7, 8 र 9, रामप्रसाद राई गाउँपालिका 1, 2, 3, 6 र 7, आमचोक गाउँपालिका 1-4, साल्पा सिलिछो गाउँपालिका 2-6। कार्यक्रमहरूको नाम: सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, सुधारिएको अलैची भट्टी निर्माण कार्यक्रम, अलैची बालीको प्राथमिक प्रविधि तथा यन्त्र उपकरणहरूको जडान निर्माण तथा प्रदर्शनी, अलैची बालीको नर्सरी स्रोत केन्द्र स्थापना तथा सुदृढीकरण।
1: सुन्तला जोन संखुवा सभाको कार्यक्षेत्र धर्मदेवी नगरपालिका 4-6, मादी नगरपालिका 3, 4, 5, 6 र 7, चैनपुर नगरपालिका 5, 6, 8, 10 र 11, खादबारी नगरपालिका 1, 2, 4, 5, 6, 7, 8, 9, 10 र 11, सभापोखरी गाउँपालिका 1 र 2, सिलिचोङ गाउँपालिका 3, 4 र 5, चिचिला गाउँपालिका 1-5। सुन्तला जोन भोजपुरको कार्यक्षेत्र भोजपुर नगरपालिका 3 र 4, टेम्के मयुङ गाउँपालिका 2, 3, 5, 7 र 8, सडानन्द नगरपालिका 1, 2, 3, 4, 5, 6, 7, 8, 10, 11, 12, 13 र 14, रामप्रसाद राई गाउँपालिका 5 र 6, सालपा सिलिछो गाउँपालिका 2, 3, 4 र 6।
0: कार्यक्रमहरूको नाम: सिंचाई पूर्वाधार निर्माण कार्यक्रम, सुन्तलाको क्षेत्र विस्तार कार्यक्रम, सुन्तला अलैचीको लागि आवश्यक खाद्य तत्व, बाली संरक्षण सामग्री, कृषिजन्य औजार उपकरण सहयोग कार्यक्रम।
1: पुनश्च प्रस्ताव पेश गर्नको लागि प्रस्ताव फारमको ढाँचा अनुसूची 10 यस कार्यालयको वेबसाइटबाट डाउनलोड वा कार्यालयबाट प्राप्त गर्न सकिनेछ।
0: आवेदन साथ पेश गर्नुपर्ने कागजातहरू: संस्था सूचीकृत नवीकरण गर्ने आशय सहितको निवेदन, संस्थाको दर्ता तथा नवीकरण तथा स्थायी लेखा नम्बर र गत आर्थिक वर्षको कर चुक्ता भएको प्रमाण पत्रको प्रतिलिपि, संस्थाको हकमा बैठकको निर्णयको प्रतिलिपि, खेती गरिने जग्गा स्थान खुल्ने गरी जग्गा धनीको लाल पूर्जा वा भाडा लिजको जग्गा भएमा कम्तीमा 5 वर्ष र पूर्वाधार निर्माणको लागि 10 वर्ष सम्झौता नामाको प्रतिलिपि, निवेदकको नागरिकता वा नेपाल सरकारद्वारा जारी फोटो सहितको परिचय खुल्ने कागजातको प्रतिलिपि।
1: थप जानकारीको लागि सम्पर्क नम्बर 0295-62-855 संखुवा सभा, 0294-20-49 भोजपुर,
0: नवीन कुमार डागी 98-5-20-55-079 संखुवा सभा, जुनिता राई 98-5-20-77-376 भोजपुर।

0: सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण तथा लाभग्राही सूचीकरण सम्बन्धी खाँदबारी नगरपालिका कार्यालयको सूचना।
1: प्रस्तुत विषयमा सामाजिक सुरक्षा नियमावली 2076 नियम 9 तथा सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि 2082 दफा 7 बमोजिम सामाजिक सुरक्षा भत्ताका लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको असोज मसान्तभित्र सम्बन्धित वडा कार्यालयमा आफै उपस्थित भई सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण गराउनु पर्ने बेहोरा रहेको विदितै छ। सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण तथा लाभग्राही सूचीकरण गर्दा देहाय अनुसार गर्नु गराउनु हुन निर्णयानुसार अनुरोध छ।
2: राष्ट्रिय परिचय पत्र वा परिचय नम्बर प्राप्त गरेका लाभग्राहीहरूको हकमा अनिवार्य एनआईएन फिंगरप्रिन्ट स्क्यानर वा आइरिस डिभाइस मार्फत भेरिफिकेशन गरी सम्बन्धित वडा कार्यालयबाट नवीकरण गरिदिने। यदि कुनै कारणले बायोमेट्रिक भेरिफिकेशन हुन नसकेमा अन्य विकल्प जस्तै अल्फा अथेन्टिकेशन, एनआईडीमा उल्लेखित भएको व्यक्तिगत विवरण तथा फोटोबाट भेरिफिकेशन गरी नवीकरण तथा सूचीकरण गरिदिने।
0: अघिल्लो आर्थिक वर्षमा बायोमेट्रिक भेरिफिकेशन गरिसकेका लाभग्राहीको हकमा विवरण यकिन गरी सोही विवरणका आधारमा नवीकरण गरिदिने।
2: नयाँ लाभग्राहीको रूपमा सूचीकरण हुन वा नवीकरणका लागि लाभग्राहीले एनआईएन उपलब्ध गराएको तर कुनै पनि माध्यमबाट एनआईएन भेरिफिकेशन हुन नसकेकोमा प्रणालीमा सोही कुरा कैफियत जनाई सूचीकरण तथा नवीकरण गरिदिने।
0: बाल बालिका आफ्नो हेरचाह आफै गर्न नसक्ने अशक्त असहाय वा 90 वर्ष माथिका ज्येष्ठ नागरिकको हकमा राष्ट्रिय परिचय पत्र नभए तापनि लाभग्राहीको रूपमा सूचीकरण वा नवीकरण गरिदिने।
2: म्याचभित्र नवीकरण नभएका लाभग्राहीहरूको लगत कट्टा गरिने र लगत कट्टा भएका व्यक्तिहरूले पुनः लाभग्राहीमा सूचीकृत हुन चाहेमा सामाजिक सुरक्षा ऐन 2075 दफा 12 बमोजिम निवेदन दिन सक्ने व्यवस्था रहेकाले सोही बमोजिम गरिदिने।
3: पार्थिवास एफएम समय सूचना। यो पार्थिवास एफएम को समय हो। अहिले बिहानको 11 बजे
4: बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
5: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्। व्यक्ति वा
6: संस्थालाई किन खोज्नु भएको होला हजुर? को पर्नुभयो?
5: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
6: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
5: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
6: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, त्यो यसो नगरौँ न हजुर।
7: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
8: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौ। नेपाल सरकार, विज्ञापन बोर्ड।

0: सूचना सूचना राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम संखुवा सभाको कार्यक्रम सञ्चालन सम्बन्धी सूचना राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम
1: पोखराको तल्ला चाहियो हौ नातिनी, कता पाउँछ तिमीलाई थाहा छ?
2: त्यो खानबारीको टुली खेत बस पार्क छेउमा जानु न बाजे, त्यहाँ सगरमाथा कुखुरा पालन केन्द्र छ, त्यहाँ पाउँछ।
3: गुणस्तरीय एक दिने ब्रोइलर, गिरिराज, लेयर्स, लोकल चल्ला, हाँस, टर्की, बट्टाई, कालिका चल्ला, माछाका भुरा तथा ब्रोइलर कुखुराको चारो, गाई भैँसी, बाख्रा, बङ्गुरको दाना साथै जिउँदो ब्रोइलर कुखुरा र ताजा मासु चाहिएमा सगरमाथा कुखुरा पालन केन्द्र तथा ढुवानी सेवालाई सम्झनुहोस्। यहाँ विवाह पार्टी वनभोजका लागि विशेष छुटको समेत व्यवस्था रहेको छ। सगरमाथा कुखुरा पालन केन्द्र तथा ढुवानी सेवा खादबारी सङ्खुवा सभा प्रोप्राइटर बलराम कटुवाल, सम्पर्क नम्बर 9862133993, ईश्वरी कटुवाल 9842106729 र 029560508। साथमा खानबारी एकको टोडी खेल लाइनबाट पशु सेवा कार्यालयतिर जाने बाटोमा अरण बरण मासु पसल समेत सञ्चालन रहेको सम्पूर्ण ग्राहक महानुभावहरूमा जानकारी गराउँदछौ। कुखुराको चल्ला र पशुको आहार दाना आवश्यक भएमा मानेभन्ज्याङबाट समेत सेवा लिन सक्नुहुनेछ। मानेभन्ज्याङ सम्पर्क प्रदीप गुरुङ 9848501783। साथै सगरमाथा कुखुरा पालन केन्द्र अहिले टुनिखेल बस पार्कको सबैभन्दा ठूलो भवनमा सरेको समेत सम्पूर्ण ग्राहक वर्गहरूमा जानकारी गराउँदछौ। खुद्रा र होलसेल सामान बिक्री गर्न, होम डेलिभरी गर्न र चिसो पेय पदार्थको लागि समेत सधैँ सम्झनुहोस्।
4: हरेक शुक्रबार विशेषज्ञ डाक्टरद्वारा गर्भवती जाँच गर्न प्रभास मेडिकल चैनपुर छ 0 पोइन्ट।
5: पुरानो ग्यास्ट्रिक अल्सर, हर्सा, दिशाबाट रगत बग्ने, छाला सम्बन्धी रोग, चर्मरोग, चिनी रोग, टन्सिल, बाथ, हार्जोनी, नसा, नाक कान घाँटी, दम पिनास, तल्लो पेट दुख्ने, महिनावारी गडबडी भएको, हात खुट्टा भाँचिएको ठाउँमा प्लास्टर, पाठेघर सम्बन्धी बाजोपनको समस्या, हात झमझमाउने, पोल्ने, अनुहारको चाया, पोतो, डन्डीफोर आदिको उपचार साथै प्याथोलोजी, ईसीजी, एक्सरे, भिडियो एक्सरे सेवा साथै वैदेशिक रोजगारीको लागि मेडिकल पनि गरिन्छ। साथै होम डेलिभरी सेवा पनि उपलब्ध छ। 24 घण्टा इमर्जेन्सी सेवा र फार्मेसी सेवा साथै होम डेलिभरीको पनि सेवा उपलब्ध छ। सम्पर्क नम्बर 029570292, 9843450019 र 9814361588। मकालु स्वास्थ्य उपचार क्लिनिक तथा प्रभास मेडिकल चैनपुर नगरपालिका छ सङ्खुवा सभा।
6: तपाईँको सुन्दरतालाई अझै बढी सुन्दर बनाउन दुर्गा ज्वेलरीका आकर्षक गहना,
2: एक नम्बर सुन र अस्थली चाँदीका गहना बनाउन, सुन रिफाइन गरी एक नम्बर बनाउन र जस्तोसुकै सुन चाँदीका गहना बनाउन
6: दुर्गा ज्वेलरी उद्योग, खातबारी एक बुद्ध टोल, प्रोप्राइटर गोपाल विश्व, जनक पौडेली। सम्पर्क नम्बर
2: 029560248,
6: 9842059801
2: र 9825258933।

0: डियर स्टोर एन्ड राज स्टोर तुमलिङटार हटिया अगाडि सरेको सूचना। तुमलिङटारमा मोबाइल, रेडियो, घड़ी लगायतका इलेक्ट्रोनिक सामानहरूको सेवा दिँदै आएको डियर स्टोर एन्ड राज स्टोर तुमलिङटार हटियाको मन्दिर अगाडि सरेको सम्पूर्ण ग्राहक महानुभावहरूमा सहर्ष जानकारी गराउँदछौ।
1: मोबाइल, रेडियो, घड़ी लगायतका इलेक्ट्रोनिक सामानहरू नयाँ खरिद गर्न र मरमत गर्नका लागि सधैँ हामीलाई सम्झनुहोस्। साथमा बच्चाको खेलौना र खेलकुदका सामानहरू खरिद गर्नका लागि समेत हामीलाई सम्झनुहोस्।
0: प्रोप्राइटर विकास श्रेष्ठ, तारा श्रेष्ठ। सम्पर्क नम्बर 98044-00-332, 98421-12249।
2: आधुनिक खेती गरौं धेरै समयको बचत। कुटाने पिसानीलाई टोलमा जोडौं, घर घरमा खन्ने जोत्ने मेसिन।
3: कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङटार। हाम्रा सेवाहरू:
4: हाते ट्र्याक्टर,
3: कुटानी पिसानी मिल,
4: चोकर बनाउने मिल,
3: मकै बोट बिरुवा लगायतका बिरुवाको गोडमेल गर्ने मिसिन,
4: घाँस काट्ने मेसिन,
3: जुस उत्पादनका लागि आवश्यक पर्ने मेसिन,
4: साथै कृषिका मेसिनरी सामान, मर्मत र पार्ट पुर्जा आवश्यक भएमा पनि सदैव हामीलाई सम्झनुहोस्।
3: प्रोप्राइटर कृष्ण थापा, कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङटार। सम्पर्कका लागि फोन नम्बर 98-19-37-88-11।
1: होइन ए हजुर, उठ्नुहोस् न भन्या, टायर मार्बल किन्न विराटनगर जाने भन्ने होइन र?
5: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खादबारी नगरपालिका गेटैमा रहेको धृति स्टोर्स निर्माण होम डेकोर एन्ड सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमका टायल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
1: हाम्रा सेवाहरू: टायल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम्स, रेडिमेड ढोका, साथै ढुङ्गा, गिट्टी, बालुवा समेत ढुवानी गरिन्छ।
0: प्रोप्राइटर रविन्द्र खत्री। सम्पर्क नम्बर 029-560-580, 98-520-61-580, 98-421-81। धृति स्टोर्स निर्माण होम डेकोर एन्ड सप्लायर्स, खादबारी 1, सङ्खुवा सभा।
6: Visitor, enjoy with us.

0: के को अवरोध हो यो बाटो बाटो फेरि
1: बाटो छेक्नै पर्ने भयो गुरुजी हामीलाई निकिता किराना पसलकै सामान चाहियो
2: निकिता किराना पसलले किन
0: किराना सम्बन्धी होलसेल सामान आवश्यक भएमा ग्राहकहरूको अर्डर अनुसार सामान उपलब्ध गराइने
2: ग्राहकहरूको घर घरमा सामान ढुवानी गर्नका लागि विश्वासिलो माध्यम
1: तपाईँको एक कल फोन नै हाम्रो लागि पर्याप्त हुनेछ
2: प्रोप्राइटर धन बहादुर तामाङ सम्पर्क 9842444762
0: निकिता किराना पसल तुम्लिङटार गोल्डन स्टार बोर्डिङ सँगै जोडिएको घर
3: प्रोप्राइटर सबिना जिमी तामाङ सम्पर्क नम्बर 9804458989 मिसन टेरेन सप्लायर्स
0: हातबारी 9 तुम्लिङटार सङ्खुवा सभा बाटामा बिहेका गाडी हिँड्छन् यिनलाई काउकुती लागिसक्यो भोलितिर यसो फुर्सद मिलान हो कान्छा जाउँ जोगमनीतिर कपडा किन्न
1: दाजु पनि एक जमानामा तपाईँ जस्तै मान्छेहरू कपडा किन्न जोगमुनीतिर जान्थे तर आजकल त न्यू भीमसेन वस्त्रालयले तुम्लिङटारबाटै जोगमुनीको दर भावमा उपलब्ध गराइरहेको छ नि कपडाहरू त
4: हजुर हामी कहाँ जुत्ता चप्पल छाता लेडिज ब्याग जेन्ट्स ब्याग सिरक डस्ना थान तथा रेडीमेड कपडा बिक्री हुनका साथै कुर्ता सलवार इन्डियन ओरिजिनल साडीहरू जोगमुनीकै दर भावमा उपलब्ध गराइन्छ
1: प्रोप्राइटर राजेश श्रेष्ठ सीता श्रेष्ठ सम्पर्क नम्बर 029575272 9817334051
4: न्यू भीमसेन वस्त्रालय खातै

0: गहना प्रतिको चाहनु, सुन्दरता प्रतिको आकर्षण जोगाई राख्न चाहनुहुन्छ भने केवल सिद्ध काली ज्वेलर्स। टिपिकल तथा आधुनिक डिजाइनका गहनाहरू हुबहु उतार गर्नु परेमा, नम्बरी सुन खरिद बिक्री गर्नु परेमा अथवा पुराना सुनहरूलाई रिफाइन गरी एक नम्बर बनाउनु परेमा हामीलाई सम्झनुहोला।
1: यहाँ अदर बमोजिम सुन चाँदीका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ। बिल बमोजिम सुन चाँदी खरिद बिक्री गर्न र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्न सधैँ हामीलाई सम्झनुहोस्।
2: प्रोप्राइटर प्रताप घिमिरे, सरिता घिमिरे, सिद्धकाली ज्वेलर्स, खानपरी 9 तुमलिङटार खाद्य संस्थान अगाडि। सम्पर्क 029575045, 98420461।
0: मनैदेखि मन पराएका डिजाइनहरूको लागि।
3: ओहो कान्छा ल, बधाई छ है, नयाँ गाडी किनेछौ, खुसी लाग्यो।
4: होइन नि दाई, यो त डेन पेन्ट गरेको पो त माने भन्याङ वर्कसपमा।
3: डेन पेन्ट के हो यो डेन पेन्ट भनेको भाइ?
4: दाई पनि पुरानो र खुइलिएको गाडीहरूलाई डेन पेन्ट गरेर नयाँ जस्तै बनाउन सकिन्छ नि।
3: त्यो पनि माने भन्याङ वर्कसपमा?
4: हो त नि दाई, त्यहाँ त बिग्रिएको जस्तो सुकै गाडी मर्मत गर्न, गाडीका पार्ट पुर्जा परिवर्तन गर्न, टुटे फुटेका गाडी वेल्डिङ गरेर जस्ताको तस्तै बनाउन र तपाईँको पुराना गाडीलाई डेन पेन्ट गरी नयाँ बनाउन पनि सकिन्छ नि। माने भन्ज्याङ वर्कसप, खाँदबारी 3 माने भन्ज्याङ बजार नजिक मेम्बर डाँडामा। प्रोप्राइटर प्रकाश घिमिरे, सम्पर्क 98422173। याद राख्नुहोला, 2 पाङ्ग्रे 4 पाङ्ग्रे र अर्डर अनुसार जस्तो सुकै गाडीको मर्मत, वेल्डिङ, डेन पेन्ट र पार्ट पुर्जा फेर्ने काम गरिन्छ।
5: ए भान्जी
6: मामा, नमस्कार। मेला गाना लागे के नि मामा?
5: मेला पाक भन्छौ, गरगनाले झपक्क परेर पो हिँड्यौ त।
6: आफू राम्रो भन्न किन समय कुर्नु? खाँदारी भानुचोकमा सन्ध्या सुनसादी हस्तकला उद्योग भएपछि म त ढुक्क छु नि मामा, बनाइहाल्छ नि गहना भने जसरी।
1: हो त नि, नम्बरी सुनका गहना बनाउनु परेमा, सुन रिफाइन गरी एक नम्बर बनाउनु परेमा, आधुनिक र पुराना डिजाइनका गहना बनाउनु परेमा, असरी चाँदीका गहना चाहिएमा सधैँ सम्पर्क गर्नुहोस्।
2: प्रोप्राइटर गम्बहादुर लकान्द्री, शर्मिला लकान्द्री, सन्ध्या सुन चाँदी हस्तकला उद्योग, खाँदबारी 1 भानुचोक, शङ्खुवासभा। सम्पर्क 98426531, 98070-13-265।
7: पाँच खपन नगरपालिकामा होलसेल दरभावमा थोक तथा खुद्रा किराना सामान आवश्यक भएमा शनिफा किराना पसल 5 डाँडा गाउँ स्कुल छेउमा आउनुहोस्। साथमा खाद्यान्न सम्बन्धी सम्पूर्ण सामानहरू र जुत्ता चप्पल पनि सुपथ मूल्यमा उपलब्ध गराइन्छ। साथै जुनसुकै समयमा अलैँची खरिद बिक्री गर्न सकिन्छ। यसका लागि अलैँची खरिद बिक्री केन्द्र सञ्चालन गरिएको छ। शनिफा किराना पसल 5 डाँडा गाउँ स्कुल छेउ। प्रोप्राइटर टेक बहादुर श्रेष्ठ, सम्पर्क नम्बर 029141088 र 98153536.

नमस्कार, म गायक रमेश राज भट्टराई। बहुला गीतलाई यहाँहरूले छोटो समयमा अत्यन्तै मन पराइदिनु हो। यहाँहरूकै सुझाव, सल्लाह र मनोभावनाको कदर गर्दै बहुला गीतको पुनः म्युजिक भिडियो तयार गरेका छौँ। हामीलाई विश्वास छ यो म्युजिक भिडियोलाई पक्कै पनि यहाँहरूले माया गर्नुहुनेछ। कस्तो लाग्छ हेरेर सुझाव, सल्लाह र प्रतिक्रियाको अपेक्षा गरेका छौँ।

नेपालीमा

नमस्कार, म गायक चन्द्र कुमार घले। सूचना, अभिव्यक्ति र मनोरञ्जनको आवाज, यो हो एफएम आखिरी रात 104 मेगाहर्ज। म त सधैँ सुन्छु, तपाईँहरू पनि सुन्नु।

0: पार्थिवास एफएम समय सूचक यो पार्थिवास एफएम को समय हो अहिले मध्याह्न 12 बजे
1: सूचना राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम संखुवा सभाको कार्यक्रम सञ्चालन सम्बन्धी सूचना राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ संखुवा सभाको आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम बमोजिम संखुवा सभा तथा भोजपुर जिल्लामा सञ्चालित अलैची सुपर जोन तथा सुन्तला जोनको तोकिएको कार्यक्षेत्रहरूमा सञ्चालन हुने भएकोले उक्त कार्यक्रमहरू सञ्चालन गर्नका लागि इच्छुक कृषि समूह सहकारी जल उपभोक्ता समिति उद्योग कम्पनी फर्महरूले मिति 2083 भदौ 24 गतेसम्म कार्यक्रम कार्यान्वयन एकाइ संखुवा सभा जोन प्राविधिक एकाइ भोजपुर जोन सम्पर्क एकाइ मादी र जोन सम्पर्क एकाइ दिङला स्थित सम्पर्क कार्यालयमा अनुसूचित 10 बमोजिम रितपूर्वक भरिएको आवेदन फारम तथा अन्य आवश्यक कागजातहरू प्रस्ताव पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ। अलैची सुपर जोन कार्यक्षेत्र धर्मदेवी नगरपालिका 1, 2, 3, 5 र 6 मादी नगरपालिका 1, 7, 8 र 9 चैनपुर नगरपालिका 1, 2 र 4 पाँचखपन नगरपालिका 1 र 9 खादबारी नगरपालिका 3, 4 र 11 सभापोखरी गाउँपालिका 2-6 चिचिला गाउँपालिका 1-5 मकालु गाउँपालिका 1-6 सिलिचोङ गाउँपालिका 1-5 र भोटखोला गाउँपालिका 2-5 भोजपुर नगरपालिका 1, 2, 3, 4, 5, 8, 9, 10 र 11 सडानन्द नगरपालिका 9, 10 र 13 अरूण गाउँपालिका 2 टेम्के मयुङ गाउँपालिका 1, 2, 3, 4, 5, 7, 8 र 9 रामप्रसाद राई गाउँपालिका 1, 2, 3, 6 र 7 आमचोक गाउँपालिका 1-4
2: साल्पा सिलिछो गाउँपालिका 2-6 कार्यक्रमहरूको नाम
1: सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार सुधारिएको अलैची भट्टी निर्माण कार्यक्रम अलैची बालीको प्राथमिक प्रविधि तथा यन्त्र उपकरणहरूको जडान निर्माण तथा प्रदर्शनी अलैची बालीको नर्सरी स्रोत केन्द्र स्थापना तथा सुदृढीकरण
2: सुन्तला जोन संखुवा सभाको कार्यक्षेत्र धर्मदेवी नगरपालिका 4-6 मादी नगरपालिका 3, 4, 5, 6 र 7 चैनपुर नगरपालिका 5, 6, 8, 10 र 11 खादबारी नगरपालिका 1, 2, 4, 5, 6, 7, 8, 9, 10 र 11 सभापोखरी गाउँपालिका 1 र 2 सिलिचोङ गाउँपालिका 3, 4 र 5 चिचिला गाउँपालिका 1-5 सुन्तला जोन भोजपुरको कार्यक्षेत्र भोजपुर नगरपालिका 3 र 4 टेम्के मयुङ गाउँपालिका 2, 3, 5, 7 र 8 सडानन्द नगरपालिका 1, 2, 3, 4, 5, 6, 7, 8, 10, 11, 12, 13 र 14 रामप्रसाद राई गाउँपालिका 5 र 6 सालपा सिलिछो गाउँपालिका 2, 3, 4 र 6
3: कार्यक्रमहरूको नाम सिंचाई पूर्वाधार निर्माण कार्यक्रम सुन्तलाको क्षेत्र विस्तार कार्यक्रम सुन्तला अलैचीको लागि आवश्यक खाद्य तत्व बाली संरक्षण सामग्री कृषिजन्य औजार उपकरण सहयोग कार्यक्रम
2: पुनश्च प्रस्ताव पेश गर्नको लागि प्रस्ताव फारमको ढाँचा अनुसूची 10 यस कार्यालयको वेबसाइटबाट डाउनलोड वा कार्यालयबाट प्राप्त गर्न सकिनेछ।
3: आवेदन साथ पेश गर्नुपर्ने कागजातहरू संस्था सूचीकृत नवीकरण गर्ने आशय सहितको निवेदन संस्थाको दर्ता तथा नवीकरण तथा स्थायी लेखा नम्बर र गत आर्थिक वर्षको कर चुक्ता भएको प्रमाण पत्रको प्रतिलिपि संस्थाको हकमा बैठकको निर्णयको प्रतिलिपि खेती गरिने जग्गा स्थान खुल्ने गरी जग्गा धनीको लाल पूर्जा वा भाडा लिजको जग्गा भएमा कम्तीमा 5 वर्ष र पूर्वाधार निर्माणको लागि 10 वर्ष सम्झौता नामाको प्रतिलिपि निवेदकको नागरिकता वा नेपाल सरकारद्वारा जारी फोटो सहितको परिचय खुल्ने कागजातको प्रतिलिपि
1: थप जानकारीको लागि सम्पर्क नम्बर 0295628555 संखुवा सभा 0294200049 भोजपुर
3: नवीन कुमार डागी 98525555079 संखुवा सभा जुनिता राई 98527376 भोजपुर।

0: होइन ए हजुर, उठ्नुहोस् न भन्ने टाइल मार्बल किन्न विराटनगर जाने भन्ने होइन र?
1: ए अब त जानै पर्ने भएन नि, हाम्रै खादबारी नगरपालिका गेटैमा रहेको धृति स्टोर्स निर्माण होम डेकोर एन्ड सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमका टायल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
0: हाम्रा सेवाहरू टायल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम्स, रेडिमेड ढोका साथै ढुङ्गा, गिट्टी, बालुवा समेत ढुवानी गरिन्छ।
1: प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 98520161580, 98421081। धृति स्टोर्स निर्माण होम डेकोर एन्ड सप्लायर्स, खादबारी एक, सङ्खुवा सभा।
2: आस्था सुन च्यादी गहना पसल पाँच खपन्चा लिङलिङको शाखा, अब पाँच खपन्चा वाना बजारको बस स्ट्यान्ड डाँडामा।
3: एक नम्बर सुन्न असली चाँदीका गहना आवश्यक भएमा नयाँ डिजाइनका गहनाहरू, रामरिला, झुम्का, मंगलसूत्र, शिरमा लगाउने जुन तारा, पुराना डिजाइनका माडवारी, नौगेडी, ढुङ्ग्री, बुलाकी लगायत जस्तो सुकै गहना बनाउनु परेमा, पुराना सुन रिफाइन गरी 24 क्यारेटको नम्बरी गहना बनाउनु परेमा आस्था सुन चाँदी गहना पसल पाँच खपन्चार लिङलिङ बजार।
2: प्रोप्राइटर खर्ग विश्वकर्मा,
1: सम्पर्क नम्बर 98423562।
3: याद राख्नुहोला, सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबारका लागि आस्था सुन चाँदी पसलको शाखा वाना बजारलाई नै सम्झनुहोस्। प्रोप्राइटर अर्जुन शंकर, फोन नम्बर 98113697।

0: हरेक शुक्रबार विशेषज्ञ डाक्टरद्वारा गर्भवती जाँच गर्न प्रभास मेडिकल चैनपुर छ 0 पोइन्ट।
1: पुरानो ग्यास्ट्रिक अल्सर हर्सा दिशाबाट रगत बग्ने छाला सम्बन्धी रोग चर्म रोग चिनी रोग टन्सिल बाथ हार्जोनी नसा नाक कान घाँटी दम पिनास तल्ल पेट दुख्ने महिनावारी गडबडी भएको हात खुट्टा भाँचिएको ठाउँमा प्लास्टर पाठेघर सम्बन्धी बाजुपनको समस्या हात झमझमाउने पोल्ने अनुहारको चाया पोतो डन्डीफोर आदिको उपचार साथै प्याथोलोजी इसिजी एक्सरे भिडियो एक्सरे सेवा साथै वैदेशिक रोजगारीका लागि मेडिकल पनि गरिन्छ। साथै होम डेलिभरी सेवा पनि उपलब्ध छ। 24 घण्टा इमर्जेन्सी सेवा र फार्मेसी सेवा साथै होम डेलिभरीको पनि सेवा उपलब्ध छ। सम्पर्क नम्बर 0295702998 4345 49 र 98 14 36 51 88। मकालु स्वास्थ्य उपचार क्लिनिक तथा प्रभास मेडिकल चैनपुर नगरपालिका छ सङ्खुवा सभा।
2: डिभिजन वन कार्यालय खाँदबारी सङ्खुवा सभाको अनुरोध,
3: आगो र वन र ढेगोबाट होसियार बनाऊ।
2: आगोको सानो झिल्कोले पनि ठुलो ज्वालाको रूपले वन जंगल जस्तो महत्वपूर्ण साझा सम्पत्ति र जैविक विविधताको स्रोतमा ठुलो क्षति पुर्याउन सक्छ।
3: साथै वन डढेलोले जलवायु परिवर्तनबाट हुन सक्ने असरलाई समेत बढाउँछ।
2: वन जंगलमा डढेलो लाग्न नदिन सबै सचेत बनाऊ र निम्न कुराहरूमा विशेष ध्यान पुर्याउ।
3: चुरोट बिडीको ठुटा तथा बलेको सलाईको काँटी वन जंगलमा नफालौ।
2: खेत बारीको झारपात जलाउँदा पूर्ण रूपले निगरानी र नियन्त्रण गरी नजिकैको वनमा आगो फैलन नदिऊ।
3: हावाहुरी चलेको बेलामा खेत बारीको झारपात नजलाऊ।
2: डढेलोबाट हुन सक्ने खतरा कम गर्न अग्निरेखा लगाउने र चैत वैशाखको समयमा रुखबाट खसेका बुढा पातहरूलाई समयमा नै उचित स्थानमा व्यवस्थापन गर्न सबै एक भएर लागौ।
3: आगलागीबाट बस्न पानीको व्यवस्थापन, दमकल र अन्य सम्बन्धित स्रोतहरूको समयमा नै पहिचान गरी सम्बन्धित स्थानमा सुरक्षित राख।
2: कथम कदाचित वन डढेलो लागेमा सबै मिली निभाउ।
3: वन डढेलो लगाउने व्यक्तिलाई वन एन्ड बमोजिम कारवाही गर्न सहयोग गरौं।
2: प्रदेश सरकार, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, डिभिजन वन कार्यालय, खाँदबारी।

0: सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण तथा लाभग्राही सूचीकरण सम्बन्धी खाँदबारी नगरपालिका कार्यालयको सूचना।
1: प्रस्तुत विषयमा सामाजिक सुरक्षा नियमावली 2076 नियम 9 तथा सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि 2082 दफा 7 बमोजिम सामाजिक सुरक्षा भत्ताका लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको असोज मसान्तभित्र सम्बन्धित वडा कार्यालयमा आफै उपस्थित भई सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण गराउनु पर्ने बेहोरा रहेको विदितै छ। सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण तथा लाभग्राही सूचीकरण गर्दा देहाय अनुसार गर्नु गराउनु हुन निर्णयानुसार अनुरोध छ।
2: राष्ट्रिय परिचय पत्र वा परिचय नम्बर प्राप्त गरेका लाभग्राहीहरूको हकमा अनिवार्य एनआईएन फिंगरप्रिन्ट स्क्यानर वा आइरिस डिभाइस मार्फत भेरिफिकेशन गरी सम्बन्धित वडा कार्यालयबाट नवीकरण गरिदिने, यदि कुनै कारणले बायोमेट्रिक भेरिफिकेशन हुन नसकेमा अन्य विकल्प जस्तै अल्फा अथेन्टिकेशन, एनआईडीमा उल्लेखित भएको व्यक्तिगत विवरण तथा फोटोबाट भेरिफिकेशन गरी नवीकरण तथा सूचीकरण गरिदिने।
0: अघिल्लो आर्थिक वर्षमा बायोमेट्रिक भेरिफिकेशन गरिसकेका लाभग्राहीको हकमा विवरण यकिन गरी सोही विवरणका आधारमा नवीकरण गरिदिने।
2: नयाँ लाभग्राहीको रूपमा सूचीकरण हुन वा नवीकरणका लागि लाभग्राहीले एनआईएन उपलब्ध गराएको तर कुनै पनि माध्यमबाट एनआईएन भेरिफिकेशन हुन नसकेकोमा प्रणालीमा सोही कुरा कैफियत जनाई सूचीकरण तथा नवीकरण गरिदिने।
0: बाल बालिका आफ्नो हेरचाह आफै गर्न नसक्ने अशक्त असहाय वा 90 वर्ष माथिका ज्येष्ठ नागरिकको हकमा राष्ट्रिय परिचय पत्र नभए तापनि लाभग्राहीको रूपमा सूचीकरण वा नवीकरण गरिदिने।
2: म्याचभित्र नवीकरण नभएका लाभग्राहीहरूको लगत कट्टा गरिने र लगत कट्टा भएका व्यक्तिहरूले पुनः लाभग्राहीमा सूचीकृत हुन चाहेमा सामाजिक सुरक्षा ऐन 2075 दफा 12 बमोजिम निवेदन दिन सक्ने व्यवस्था रहेकाले सोही बमोजिम गरिदिने।
0: निमित्त प्रमुख प्रशासकीय अधिकृत खाँदबारी नगरपालिका कार्यालय सङ्खुवा सभा। थप जानकारीको लागि नगरपालिका कार्यालयमा सम्पर्क गर्नुहोला। सम्पर्क नम्बर 0295602050, 0295601041 र 0295603041।

0: आर्थिक समृद्धि र समाज रूपान्तरणका लागि अरुण उपत्यका भित्रको फरक आवाज पाखरीवास एफएम 104 मेगाहर्ज सधैँ
1: आधुनिक खेती गरौं गरौं धेरै समयको बचत कुटाने पिसानीलाई टोलमा जोडौं घर घरमा खन्ने जोत्ने मेसिन
2: कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङटार हाम्रा सेवाहरू
3: हाते ट्याक्टर
2: कुटानी पिसानी मिल
3: चोकर बनाउने मिल
2: मकै बोट बिरुवा लगायतका बिरुवाको गोडमेल गर्ने मिसिन
3: घाँस काट्ने मेसिन
2: जुस उत्पादनका लागि आवश्यक पर्ने मेसिन
3: साथै कृषिका मेसिनरी सामान मर्मत र पार्ट पुर्जा आवश्यक भएमा पनि सदैव हामीलाई सम्झनुहोस्
2: प्रोप्राइटर कृष्ण थापा कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङ चार
4: सम्पर्कका लागि फोन नम्बर 9819378811

0: डिआर स्टोर एन्ड राज स्टोर तुमलिङटार हटिया अगाडि सरेको सूचना। तुमलिङटारमा मोबाइल, रेडियो, घड़ी लगायतका इलेक्ट्रोनिक सामानहरूको सेवा दिँदै आएको डिआर स्टोर एन्ड राज स्टोर तुमलिङटार हटियाको मन्दिर अगाडि सरेको सम्पूर्ण ग्राहक महानुभावहरूमा सहर्ष जानकारी गराउँदछौ।
1: मोबाइल, रेडियो, घड़ी लगायतका इलेक्ट्रोनिक सामानहरू नयाँ खरिद गर्न र मरमत गर्नका लागि सधैँ हामीलाई सम्झनुहोस्। साथमा बच्चाको खेलौना र खेलकुदका सामानहरू खरिद गर्नका लागि समेत हामीलाई सम्झनुहोस्।
0: प्रोप्राइटर विकास श्रेष्ठ, तारा श्रेष्ठ। सम्पर्क नम्बर 98044-00-332, 98421-12249।

0: के को अवरोध हो यो बाटो बाटो फेरि
1: बाटो छेक्नै पर्ने भयो गुरुजी हामीलाई निकिता किराना पसलकै सामान चाहियो
2: निकिता किराना पसल नै किन
0: किराना सम्बन्धी होलसेल सामान आवश्यक भएमा ग्राहकहरूको अर्डर अनुसार सामान उपलब्ध गराइने
2: ग्राहकहरूको घर घरमा सामान ढुवानी गर्नका लागि विश्वासिलो माध्यम
1: तपाईँको एक कल फोन नै हाम्रो लागि पर्याप्त हुनेछ
2: प्रोप्राइटर धन बहादुर तामाङ सम्पर्क 9842444762
0: निकिता किराना पसल तुम्लिङटार गोल्डन स्टार बोर्डिङ सँगै जोडिएको घर
3: प्रोप्राइटर सबिना जिमी तामाङ सम्पर्क नम्बर 9804589099 मिसन टेरेन सप्लायर्स
0: हातबारी 9 तुम्लिङटार सङ्खुवा सभा

तपाईँलाई तयारी सुन र असली चाँदीका गहना आवश्यक छ या पुरानो सुन रिफन्ड गरी एक नम्बर बनाउनु परेको छ? यदि त्यसो हो भने सधैँ हामीलाई सम्झनुहोस्। मनकामना सुन चाँदी पसल। चैनपुर छ, चैनपुर बजार त्रिचोक, प्रोभाइडर पदम रसाइली, ममता रसाइली। सम्पर्क 98621 37744 र 98153 87775।

0: पाँच खपन नगरपालिकामा होलसेल दर भावमा थोक तथा खुद्रा किराना सामान आवश्यक भएमा सनिसा किराना पसल पाँच खपन छ डाँडा गाउँ स्कुल छेउमा आउनुहोस्। साथमा खाद्यान्न सम्बन्धी सम्पूर्ण सामानहरू र जुत्ता चप्पल पनि सुपथ मूल्यमा उपलब्ध गराइन्छ। साथै जुनसुकै समयमा अलैँची खरिद बिक्री गर्न सकिन्छ। यसका लागि अलैँची खरिद बिक्री केन्द्र सञ्चालन गरिएको छ। सनिसा किराना पसल पाँच खपन छ डाँडा गाउँ स्कुल छेउ। प्रोप्राइटर टेक बहादुर श्रेष्ठ। सम्पर्क नम्बर 029410188 र 9815536356।
1: ओहो कान्छा ल बधाई छ है, नयाँ गाडी किनेछौ, खुसी लाग्यो।
2: होइन नि दाई, यो त डेन पेन्ट गरेको पो त माने भन्ज्याङ वर्कसपमा।
1: डेन पेन्ट के हो यो डेन पेन्ट भनेको भाइ?
2: दाई पनि पुरानो र खुइलिएको गाडीहरूलाई डेन पेन्ट गरेर नयाँ जस्तै बनाउन सकिन्छ नि।
1: त्यो पनि माने भन्ने वर्कसपमा?
2: हो त नि दाई, त्यहाँ त बिग्रिएको जस्तो सुकै गाडी मर्मत गर्न, गाडीका पार्ट पुर्जा परिवर्तन गर्न, टुटे फुटेका गाडी वेल्डिङ गरेर जस्ताको तस्तै बनाउन र तपाईँको पुराना गाडीलाई डेन पेन्ट गरी नयाँ बनाउन पनि सकिन्छ नि। माने भन्ज्याङ वर्कसप खाँदबारी 3 को माने भन्ज्याङ बजार नजिक मेम्बर डाँडामा। प्रोप्राइटर प्रकाश घिमिरे। सम्पर्क 9842127333। याद राख्नुहोला, 2 पाङ्ग्रे 4 पाङ्ग्रे र अर्डर अनुसार जस्तो सुकै गाडीको मर्मत वेल्डिङ डेन पेन्ट र पार्ट पुर्जा फेर्ने काम गरिन्छ।
3: Ladies and gentlemen,

0: सूचना संचार र मनोरञ्जनका आवाज यो एफएम पाखीवास 104 मेगाहर्ज खादबारी 3 संखुवासभा
1: पाखीवास एफएम समय सूचना यो पाखीवास एफएम को समय हो अहिले दिउँसो 1 बज्यो।

0: आस्था सुन च्यादी गहना पसल पाँच खपन्च लिङलिङको शाखा अब पाँच खपन्च वाना बजारको बस स्ट्यान्ड डाँडामा
1: एक नम्बर सुन्न असली चाँदीका गहना आवश्यक भएमा नयाँ डिजाइनका गहनाहरू रामरिला झुम्का मंगलसूत्र शिरमा लगाउने जुन तारा पुराना डिजाइनका माडवारी नौगेडी ढुङ्ग्री बुलाकी लगायत जस्तो सुकै गहना बनाउनु परेमा पुराना सुन रिफाइन गरी 24 क्यारेटको नम्बर गहना बनाउनु परेमा आस्था सुन चाँदी गहना पसल पाँच खपन चार लिङलिङ बजार
0: प्रोप्राइटर खर्ग विश्वकर्मा
2: सम्पर्क नम्बर 98 4 23 65 82
1: याद राख्नुहोला सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबारका लागि आस्था सुन चाँदी पसलको शाखा वाना बजारलाई नै सम्झनुहोस् प्रोप्राइटर अर्जुन शंकर
3: फोन नम्बर 98 11 33 96 97
4: सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण तथा लाभग्राही सूचीकरण सम्बन्धी खातबारी नगरपालिका कार्यालयको सूचना
5: प्रस्तुत विषयमा सामाजिक सुरक्षा नियमावली 2076 नियम 9 तथा सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि 2082 दफा 7 बमोजिम सामाजिक सुरक्षा भत्ताका लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको असोज मसान्तभित्र सम्बन्धित वडा कार्यालयमा आफै उपस्थित भई सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण गराउनु पर्ने बेहोरा रहेको विदितै छ। सुरक्षा भत्ता परिचय पत्र नवीकरण तथा लाभग्राही सूचीकरण गर्दा देहाय अनुसार गर्नु गराउनु हुन निर्णय अनुसार अनुरोध छ।
6: राष्ट्रिय परिचय पत्र वा परिचय नम्बर प्राप्त गरेका लाभग्राहीहरूको हकमा अनिवार्य एनआईएम फिंगरप्रिन्ट स्क्यानर वा आइरिस डिभाइस मार्फत भेरिफिकेशन गरी सम्बन्धित वडा कार्यालयबाट नवीकरण गरिदिने। यदि कुनै कारणले बायोमेट्रिक भेरिफिकेशन हुन नसकेमा अन्य विकल्प जस्तै अल्फा अथेन्टिकेशन एनआईडीमा उल्लेखित भएको व्यक्तिगत विवरण तथा फोटोबाट भेरिफिकेशन गरी नवीकरण तथा सूचीकरण गरिदिने।
4: अघिल्लो आर्थिक वर्षमा बायोमेट्रिक भेरिफिकेशन गरिसकेका लाभग्राहीको हकमा विवरण यकिन गरी सोही विवरणका आधारमा नवीकरण गरिदिने।
6: नयाँ लाभग्राहीको रूपमा सूचीकरण हुन वा नवीकरणका लागि लाभग्राहीले एनआईएन उपलब्ध गराएको तर कुनै पनि माध्यमबाट एनआईएन भेरिफिकेशन हुन नसकेकोमा प्रणालीमा सोही कुरा कैफियत जनाई सूचीकरण तथा नवीकरण गरिदिने।
4: बाल बालिका आफ्नो हेरचाह आफै गर्न नसक्ने अशक्त असहाय वा 90 वर्ष माथिका ज्येष्ठ नागरिकको हकमा राष्ट्रिय परिचय पत्र नभए तापनि लाभग्राहीको रूपमा सूचीकरण वा नवीकरण गरिदिने।
6: म्याचभित्र नवीकरण नभएका लाभग्राहीहरूको लगत कट्टा गरिने र लगत कट्टा भएका व्यक्तिहरूले पुनः लाभग्राहीमा सूचीकृत हुन चाहेमा सामाजिक सुरक्षा एन 2075 दफा 12 बमोजिम निवेदन दिन सक्ने व्यवस्था रहेकाले सोही बमोजिम गरिदिने।
4: निमित्त प्रमुख प्रशासकीय अधिकृत खातबारी नगरपालिका कार्यालय सङ्खुवा सभा। थप जानकारीको लागि नगरपालिका कार्यालयमा सम्पर्क गर्नुहोला। सम्पर्क नम्बर 029560250 029560141 र 029560341।

0: जाउँ जाउँ माधीको गाउँ देवढुङ्गा घुम्न जाउँ, माधीको गाउँ रमाइलो ठाउँ देवताको दर्शन पाऊ। देवढुङ्गा भित्र भगवानको घर दर्शनमै पुण्य छ, मन्दिर अर्को पाथी भराको सँगसँगै घुम्नु छ। देवढुङ्गा भित्र दुईवटा गुफा शिव र पार्वती दर्शन लिन पुग्नु छ त्यहाँ जीवनमा एकचोटि। देवढुङ्गा एक कालो छ देख्दा पूर्वको हीरा हो, पूर्वलाई ज्योति छर्दैछ भोलि ओमकार एकै हो। बुद्धको मूर्ति बहुधार्मिक घर देवढुङ्गा जानु छ, पञ्चकन्या कालिका देवी नजिकै माता पाथीभरा छ, डाँडाको ठाउँ पाथीभराबाट संसारको दर्शन पाऊ। भिजिट नेपालको नारालाई सफल बनाउन मारी जाऊ।
1: प्रायोजक मादे वस्त्रालय, आवश्यक थान तथा रेडीमेड कपडाहरू सर्वसुलभ मूल्यमा उपलब्ध गराइन्छ। प्रोप्राइटर मातृका सुवेदी, सेवन सुवेदी, सम्पर्क नम्बर 029424122 र 98424349900।
2: सूचना राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम संखुवा सभाको कार्यक्रम सञ्चालन सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई संखुवा सभाको आर्थिक वर्ष 2083-84 को स्वीकृत वार्षिक कार्यक्रम बमोजिम संखुवा सभा तथा भोजपुर जिल्लामा संचालित अलैची सुपर जोन तथा सुन्तला जोनको तोकिएको कार्यक्षेत्रहरूमा सञ्चालन हुने भएकोले उक्त कार्यक्रमहरू सञ्चालन गर्नका लागि इच्छुक कृषि समूह, सहकारी जल उपभोक्ता समिति, उद्योग कम्पनी फर्महरूले मिति 2083 भदौ 24 गतेसम्म कार्यक्रम कार्यान्वयन एकाई संखुवा सभा, जोन प्राविधिक एकाई भोजपुर, जोन सम्पर्क एकाई मादी र जोन सम्पर्क एकाई दिङला स्थित सम्पर्क कार्यालयमा अनुसूचित 10 बमोजिम रितपूर्वक भरिएको आवेदन फारम तथा अन्य आवश्यक कागजातहरू प्रस्ताव पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ। अलैची सुपरजोन कार्यक्षेत्र धर्मदेवी नगरपालिका 1, 2, 3, 5 र 6, मादी नगरपालिका 1, 7, 8 र 9, चैनपुर नगरपालिका 1, 2 र 4, पाँचखपन नगरपालिका 1 र 9, खादबारी नगरपालिका 3, 4 र 11, सभापोखरी गाउँपालिका 2-6, चिचिला गाउँपालिका 1-5, मकालु गाउँपालिका 1-6, सिलिचोङ गाउँपालिका 1-5 र भोटखोला गाउँपालिका 2-5, भोजपुर नगरपालिका 1, 2, 3, 4, 5, 8, 9, 10 र 11, सडानन्द नगरपालिका 9, 10 र 13, अरूण गाउँपालिका 2, टेम्के मयुङ गाउँपालिका 1, 2, 3, 4, 5, 7, 8 र 9, रामप्रसाद राई गाउँपालिका 1, 2, 3, 6 र 7, आमचोक गाउँपालिका 1-4,
3: साल्पा सिलिछो गाउँपालिका 2-6। कार्यक्रमहरूको नाम:
2: सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, सुधारिएको अलैची भट्टी निर्माण कार्यक्रम, अलैची बालीको प्राथमिक प्रविधि तथा यन्त्र उपकरणहरूको जडान निर्माण तथा प्रदर्शनी, अलैची बालीको नर्सरी स्रोत केन्द्र स्थापना तथा सुदृढीकरण।
3: सुन्तला जोन संखुवा सभाको कार्यक्षेत्र धर्मदेवी नगरपालिका 4-6, मादी नगरपालिका 3, 4, 5, 6 र 7, चैनपुर नगरपालिका 5, 6, 8, 10 र 11, खादबारी नगरपालिका 1, 2, 4, 5, 6, 7, 8, 9, 10 र 11, सभापोखरी गाउँपालिका 1 र 2, सिलिचोङ गाउँपालिका 3, 4 र 5, चिचिला गाउँपालिका 1-5, सुन्तला जोन भोजपुरको कार्यक्षेत्र भोजपुर नगरपालिका 3 र 4, टेम्के मयुङ गाउँपालिका 2, 3, 5, 7 र 8, सडानन्द नगरपालिका 1, 2, 3, 4, 5, 6, 7, 8, 10, 11, 12, 13 र 14, रामप्रसाद राई गाउँपालिका 5 र 6, सालपा सिलिछो गाउँपालिका 2, 3, 4 र 6। कार्यक्रमहरूको नाम: सिंचाई पूर्वाधार निर्माण कार्यक्रम, सुन्तलाको क्षेत्र विस्तार कार्यक्रम, सुन्तला अलैचीको लागि आवश्यक खाद्य तत्व, बाली संरक्षण सामग्री, कृषिजन्य औजार उपकरण सहयोग कार्यक्रम। पुनश्च प्रस्ताव पेश गर्नको लागि प्रस्ताव फारमको ढाँचा अनुसूची 10 यस कार्यालयको वेबसाइटबाट डाउनलोड वा कार्यालयबाट प्राप्त गर्न सकिनेछ। आवेदन साथ पेश गर्नुपर्ने कागजातहरू संस्था सूचीकृत नवीकरण गर्ने आशय सहितको निवेदन, संस्थाको दर्ता तथा नवीकरण तथा स्थायी लेखा नम्बर र गत आर्थिक वर्षको कर चुक्ता भएको प्रमाण पत्रको प्रतिलिपि, संस्थाको हकमा बैठकको निर्णयको प्रतिलिपि, खेती गरिने जग्गा स्थान खुल्ने गरी जग्गा धनीको लाल पूर्जा वा भाडा लिजको जग्गा भएमा कम्तीमा 5 वर्ष र पूर्वाधार निर्माणको लागि 10 वर्ष सम्झौता नामाको प्रतिलिपि, निवेदकको नागरिकता वा नेपाल सरकारद्वारा जारी फोटो सहितको परिचय खुल्ने कागजातको प्रतिलिपि।
2: थप जानकारीको लागि सम्पर्क नम्बर 029562855 सङ्खुवा सभा, 029420049 भोजपुर,
3: नवीन कुमार डागी 98525779 सङ्खुवा सभा, जुनिता राई 98527376 भोजपुर।

0: मालपोत र नापी सम्बन्धी सम्पूर्ण कुराहरूको जानकारी तथा परामर्श लिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्। प्रोप्राइटर दिपेन्द्र थापा, दिपेन्द्र लेखापढी सेन्टर, दिङ्ला बजार, भोजपुर। सम्पर्क नम्बर 9842590035।
1: होइन ए हजुर, उठ्नुहोस् न भन्या, टाइल मार्बल किन्न विराटनगर जाने भन्ने होइन र?
2: ए अब त जानै पर्ने भएन नि, हाम्रै खादबारी नगरपालिका गेटेमा रहेको धृति स्टोर्स निर्माण होम डेकोर एन्ड सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमका टायल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
1: हाम्रा सेवाहरू टायल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम्स, रेडिमेड ढोका साथै ढुङ्गा, गिट्टी, बालुवा समेत ढुवानी गरिन्छ।
2: प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 9852061580, 9841081, धृति स्टोर्स निर्माण होम डेकोर एन्ड सप्लायर्स, खादबारी 1, सङ्खुवा सभा।

0: तपाईँको सुन्दरतालाई अझै बढी सुन्दर बनाउन दुर्गा ज्वेलरीका आकर्षक गहना।
1: एक नम्बर सुन र अस्थली चाँदीका गहना बनाउन, सुन रिफाइन गरी एक नम्बर बनाउन र जस्तोसुकै सुन चाँदीका गहना बनाउन
0: दुर्गा ज्वेलरी उद्योग, खातबारी एक बुद्ध टुल, प्रोप्राइटर गोपाल विश्व, जनक पौडेली। सम्पर्क नम्बर
1: 029-560-248,
0: 98-420-59-801
1: र 98-520-58-3।

0: खादबारी संस्था सभाको अनुरोध,
1: आगो र वन र ढेलोबाट होसियार बनाऊ।
0: आगोको सानो झिल्कोले पनि ठुलो ज्वालाको रूपले वन जंगल जस्तो महत्वपूर्ण साझा सम्पत्ति र जैविक विविधताको स्रोतमा ठुलो क्षति पुर्याउन सक्छ।
1: साथै वन र ढेलोले जलवायु परिवर्तनबाट हुन सक्ने असरलाई समेत बढाउँछ।
0: वन जंगलमा डढेलो लाग्न नदिन सबै सचेत बनाऊ र निम्न कुराहरूमा विशेष ध्यान पुर्याउ।
1: चुरोट बिडीको छुटा तथा बलेको सलाईको काँटी वन जंगलमा नफालौ।
0: खेतबारीको झारपात जलाउँदा पूर्ण रूपले निगरानी र नियन्त्रण गरी नजिकैको वनमा आगो फैलन नदिऊ।
1: हावाहुरी चलेको बेलामा खेतबारीको झारपात नजलाऊ।
0: डढेलोबाट हुन सक्ने खतरा कम गर्न अग्नि रेखा लगाउने र चैत वैशाखको समयमा रूखबाट खसेका बुढा पातहरूलाई समयमा नै उचित स्थानमा व्यवस्थापन गर्न सबै एक भएर लागौ।
1: आगलागीबाट बच्न पानीको व्यवस्थापन, दमकल र अन्य सम्बन्धित स्रोतहरूको समयमा नै पहिचान गरी सम्बन्धित स्थानमा सुरक्षित राखौ।
0: कथम कदाचित वन डढेलो लागेमा सबै मिली निभाउ।
1: वन डढेलो लगाउने व्यक्तिलाई वन एन बमोजिम कारवाही गर्न सहयोग गरौ।
0: प्रदेश सरकार, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, डिभिजन वन कार्यालय, खाँदबारी।

0: डिआर स्टोर एन्ड राज स्टोर तुमलिङटार हटिया अगाडि सरेको सूचना। तुमलिङटारमा मोबाइल, रेडियो, घड़ी लगायतका इलेक्ट्रोनिक सामानहरूको सेवा दिँदै आएको डिआर स्टोर एन्ड राज स्टोर तुमलिङटार हटियाको मन्दिर अगाडि सरेको सम्पूर्ण ग्राहक महानुभावहरूमा सहर्ष जानकारी गराउँदछौ।
1: मोबाइल, रेडियो, घड़ी लगायतका इलेक्ट्रोनिक सामानहरू नयाँ खरिद गर्न र मरमत गर्नका लागि सधैँ हामीलाई सम्झनुहोस्। साथमा बच्चाको खेलौना र खेलकुदका सामानहरू खरिद गर्नका लागि समेत हामीलाई सम्झनुहोस्।
0: प्रोप्राइटर विकास श्रेष्ठ, तारा श्रेष्ठ। सम्पर्क नम्बर 98044-00332, 98421-12249।

0: नमस्ते दाई।
1: नमस्ते।
0: कहाँ पुगेर आउनु भयो नि?
1: नयाँ आर्थिक वर्षसँगै कर सम्बन्धी ध्यान दिनुपर्ने धेरै विषयहरू रहेछन्, त्यसैको बारेमा करदाता सेवा कार्यालय खासगरीमा बुझेर आएको भयो नि।
0: ए हो र, के बुझ्नु भयो मलाई पनि भनिदिनुहोस् न।
1: ल सुन्नुहोस् है, नयाँ आर्थिक वर्षका लागि क्रम संख्या 1 नयाँ बिल छापी चलाउन थाल्नु पर्ने रहेछ र बिल नम्बर नछाडी क्रमैसँग काट्नु पर्ने रहेछ।
0: ए अनि अरू के गर्ने नि?
1: कर पार्टी र अन्त शुल्क इजाजत पत्र नवीकरण गरी सबैले देख्ने गरी कारोबार स्थलमा राख्नुपर्ने रहेछ। खरिद तथा बिक्री खाता पनि स्वयं प्रमाणित गरी राख्नुपर्ने रहेछ। अनि सुन्नुहोस् है, यो वर्षदेखि सामान खरिद तथा बिक्री गर्दा प्यान नम्बर सर्च गरी भ्याट सस्पेन्ड लिस्टमा रहे नरहेको बुझेर मात्र कारोबार गर्नुपर्ने रहेछ नि।
0: ओहो हो र,
1: सुन व्यवसायीहरूले यस आर्थिक वर्षदेखि 2% विलासिता कर समावेश भएको बिल छापी जारी गर्नुपर्ने व्यस्त रहेछ।
0: अनि सुन्नु न, मैले काम गर्ने स्टाफ पनि राखेको छु, उनीहरूको पारिश्रमिक भुक्तानीमा पनि विचार पुर्याउनु पर्छ र?
1: हो नि, त्यो त झन्डै भन्न बिर्सेछु। 25,000 भन्दा बढी पारिश्रमिक भुक्तानी गर्दा अनिवार्य ब्याङ्क खाता मार्फत मात्रै भुक्तानी गर्नुपर्छ र ETDS पनि अनिवार्य गर्नुपर्छ है।
0: हो र, हेर त गर्नुपर्ने कति हो कति, केही छुट पनि रहेछ त दाइ?
1: ए अँ, छुटको सम्बन्धमा सुन्नुहोस् है, मूल्य अभिवृद्धि करमा दर्ता भई लामो समयदेखि कर विवरण र कर दाखिला नगरेका करदाताहरूले 2081 चैत्र मसान्तसम्मको कर विवरण र कर यही आर्थिक वर्षको पौष मसान्तसम्म बुझाएमा सोमा लाग्ने ब्याजको 75% र जरिवाना पुरै छुट हुने रहेछ नि।
0: तपाईँसँगको एकैछिनको भेटले कति धेरै कुरा थाहा पाइयो। म पनि यी माथिका सबै कुरामा आजैबाट ध्यान दिन्छु र अरूलाई पनि यसै गर्न भन्छु।

0: जनहितका लागि करदाता सेवा कार्यालय खास गरी
1: विस्तृत जानकारीको लागि सम्पर्क नम्बरहरू 98 5 20 60 8 17 र 029 5 62 8 17।

0: हरेक शुक्रबार विशेषज्ञ डाक्टरद्वारा गर्भवती जाँच गर्न प्रभास मेडिकल चैनपुर छ 0 पोइन्ट।
1: पुरानो ग्यास्ट्रिक अल्सर हर्सा दिशाबाट रगत बग्ने छाला सम्बन्धी रोग चर्म रोग चिनी रोग टन्सिल बाथ हार्जोनी नसा नाक कान घाँटी दम पिनास तल्लो पेट दुख्ने महिनावारी गडबडी भएको हात खुट्टा भाँचिएको ठाउँमा प्लास्टर पाठेघर सम्बन्धी बाजुपनको समस्या हात झमझमाउने पोल्ने अनुहारको चाया पोतो डन्डीफोर आदिको उपचार साथै प्याथोलोजी इसिजी एक्सरे भिडियो एक्सरे सेवा साथै वैदेशिक रोजगारीका लागि मेडिकल पनि गरिन्छ। साथै होम डेलिभरी सेवा पनि उपलब्ध छ। 24 घण्टा इमर्जेन्सी सेवा र फार्मेसी सेवा साथै होम डेलिभरीको पनि सेवा उपलब्ध छ। सम्पर्क नम्बर 0295720982 4345 0119 र 98 14 36 51 88। मकालु स्वास्थ्य उपचार क्लिनिक तथा प्रभास मेडिकल चैनपुर नगरपालिका छ सङ्खुवा सभा।

0: सूचना संचार र मनोरञ्जनको आवाज यो हो एफएम पाथ्रीबाज खादबारी तीन धरेथुमका संखुवा सभा
1: पाथ्रीबाज एफएम समय सूचक यो पाथ्रीबाज एफएमको समय हो अहिले दिउँसो 2 बज्यो अहिले तपाईँ सुन्दै हुनुहुन्छ पाथ्रीबाज एफएम 104 मेगाहर्ज

सानियो रातमा तिमी छैनौ मेरो साथमा हातमा फुटली चलाइरहे एक लक्षपति मुखाटमा बातमा फुलिदो छु तिम्रै सधैँ आफूसँग फुलिदो छु सधैँ सधैँ उसको पछि आफू मेरो कता गई त्यहाँ

नमस्कार, म गायक चन्द्र कुमार घले। सूचना, अभिव्यक्ति र मनोरञ्जनको आवाज यो हो एफएम पाखरीबास 104 मेगाहर्ज। म त सधैँ सुन्छु, तपाईँहरू पनि सुन्नुहोस्।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ पाखरीबास एफएम 104 मेगाहर्ज।
1: पाखरीबास एफएम समय सूचक, यो पाखरीबास एफएम को समय हो, अहिले दिउँसो 3 बज्यो।
2: चाहे भोटबाट झर्दा होस् चाहे तराईबाट उक्लदा, सबैको एउटै गन्तव्य पाखरीबास एफएम 104 मेगाहर्ज, खातबारी 3 झरीथुम्का सङ्खुवा सभा।

0: ওটা মাজা কিং, ও মাজে কিং।
1: তুমি
0: ঘরে নাই যাইছা কা?

একসাথে গাই সকল মিলে গানটা। 1 2 1 2 3 4

주께 가네, 이만.

0: आर्थिक समृद्धि र समाज रूपान्तरणका लागि अरुण उपत्यका भित्रको फरक आवाज पाखरीवास एफएम 104 मेगाहर्ज सधैँ।
1: सूचना संचार र मनोरञ्जनका आवाज यो एफएम पाखरीवास 104 मेगाहर्ज खादबारी 3 शङ्ख सभा।
2: पाखरीवास एफएम समय सूचना। यो पाखरीवास एफएम को समय हो, अहिले दिउँसो 4 बज्यो।
3: आस्था सुन च्यादी गहना पसल पाँच कपन्चा लिङलिङको शाखा अब पाँच कपन्चा वाना बजारको बस स्ट्यान्ड डाँडामा।
4: एक नम्बर सुन्न अस्थली प्राधिका गहना आवश्यक भएमा नयाँ डिजाइनका गहनाहरू रामरेला झुम्का मंगलसूत्र शिरमा लगाउने जुन तारा पुराना डिजाइनका मारवारी नौगेडी ढुङ्ग्री बुलाकी लगायत जस्तो सुकै गहना बनाउनु परेमा पुराना सुन रिफाइन गरी 24 क्यारेटको नम्बरी गहना बनाउनु परेमा आस्था सुन चाँदी गहना पसल पाँच कपन्चार लिङलिङ बजार
3: प्रोप्राइटर खड्ग विश्वकर्मा।
5: सम्पर्क नम्बर 98 4 23 65 82।
4: याद राख्नुहोला सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबारका लागि आस्था सुन चाँदी पसलको शाखा वाना बजारलाई नै सम्झनुहोस्। प्रोप्राइटर अर्जुन शङ्कर
6: फोन नम्बर 98 11 33 96 97।
7: सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण तथा लाभग्राही सूचीकरण सम्बन्धी खादबारी नगरपालिका कार्यालयको सूचना।
8: प्रस्तुत विषयमा सामाजिक सुरक्षा नियमावली 2076 नियम 9 तथा सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि 2082 दफा 7 बमोजिम सामाजिक सुरक्षा भत्ताका लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको असोज मसान्तभित्र सम्बन्धित वडा कार्यालयमा आफै उपस्थित भई सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण गराउनु पर्ने बेहोरा रहेको विदितै छ। सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण तथा लाभग्राही सूचीकरण गर्दा देहाय अनुसार गर्नु गराउनु हुन निर्णय अनुसार अनुरोध छ।
9: राष्ट्रिय परिचय पत्र वा परिचय नम्बर प्राप्त गरेका लाभग्राहीहरूको हकमा अनिवार्य एनआईएन फिंगरप्रिन्ट स्क्यानर वा आइरिस डिभाइस मार्फत भेरिफिकेशन गरी सम्बन्धित वडा कार्यालयबाट नवीकरण गरिदिने। यदि कुनै कारणले बायोमेट्रिक भेरिफिकेशन हुन नसकेमा अन्य विकल्प जस्तै अल्फा अथेन्टिकेशन एनआईडीमा उल्लेखित भएको व्यक्तिगत विवरण तथा फोटोबाट भेरिफिकेशन गरी नवीकरण तथा सूचीकरण गरिदिने।
7: अघिल्लो आर्थिक वर्षमा बायोमेट्रिक भेरिफिकेशन गरिसकेका लाभग्राहीको हकमा विवरण यकिन गरी सोही विवरणका आधारमा नवीकरण गरिदिने।
9: नयाँ लाभग्राहीको रूपमा सूचीकरण हुन वा नवीकरणका लागि लाभग्राहीले एनआईएन उपलब्ध गराएको तर कुनै पनि माध्यमबाट एनआईएन भेरिफिकेशन हुन नसकेकोमा प्रणालीमा सोही कुरा कैफियत जनाई सूचीकरण तथा नवीकरण गरिदिने।
7: बालबालिका आफ्नो हेरचाह आफै गर्न नसक्ने अशक्त असहाय वा 90 वर्ष माथिका ज्येष्ठ नागरिकको हकमा राष्ट्रिय परिचय पत्र नभए तापनि लाभग्राहीको रूपमा सूचीकरण वा नवीकरण गरिदिने।
9: म्याचभित्र नवीकरण नभएका लाभग्राहीहरूको लगत कट्टा गरिने र लगत कट्टा भएका व्यक्तिहरूले पुनः लाभग्राहीमा सूचीकृत हुन चाहेमा सामाजिक सुरक्षा एन 2075 दफा 12 बमोजिम निवेदन दिन सक्ने व्यवस्था रहेकाले सोही बमोजिम गरिदिने।
7: निमित्त प्रमुख प्रशासकीय अधिकृत खादबारी नगरपालिका कार्यालय सङ्खुवा सभा। थप जानकारीको लागि नगरपालिका कार्यालयमा सम्पर्क गर्नुहोला। सम्पर्क नम्बर 0295602050, 0295601041 र 0295603041।

0: होइन ए हजुर, उठ्नुहोस् न भन्ने टाइल मार्बल किन्न बिराजनगर जाने भन्ने होइन र?
1: ए अब त जानै पर्ने भएन नि, हाम्रै खादबारी नगरपालिका गेटैमा रहेको धृति स्टोर्स निर्माण होम डेकोर एन्ड सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमका टायल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
0: हाम्रा सेवाहरू टायल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम्स, रेडिमेड ढोका साथै ढुङ्गा, गिट्टी, बालुवा समेत ढुवानी गरिन्छ।
1: प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 9852061580, 9841081, धृति स्टोर्स निर्माण होम डेकोर एन्ड सप्लायर्स, खादबारी 1, सङ्खुवा सभा।
2: डिभिजन बन्ड कार्यालय खादबारी सङ्खुवा सभाको अनुरोध,
3: आगो र बन्ड ढेलोबाट होसियार बनाऊ।
2: आगोको सानो झिल्कोले पनि ठुलो ज्वालाको रूपले वन जंगल जस्तो महत्वपूर्ण साझा सम्पत्ति र जैविक विविधताको स्रोतमा ठुलो क्षति पुर्याउन सक्छ।
3: साथै वन डढेलोले जलवायु परिवर्तनबाट हुन सक्ने असरलाई समेत बढाउँछ।
2: वन जंगलमा डढेलो लाग्न नदिन सबै सचेत बनाऊ र निम्न कुराहरूमा विशेष ध्यान पुर्याउ।
3: चुरोट बिडीको ठुटा तथा बलेको सलाईको काँटी वन जंगलमा नफालौ।
2: खेत बारीको झारपात जलाउँदा पूर्ण रूपले निगरानी र नियन्त्रण गरी नजिकैको वनमा आगो फैलन नदिऊ।
3: हावाहुरी चलेको बेलामा खेत बारीको झारपात नजलाऊ।
2: डढेलोबाट हुन सक्ने खतरा कम गर्न अग्नि रेखा लगाउने र सहित वैशाखको समयमा रुखबाट खसेका बुढा पातहरूलाई समयमा नै उचित स्थानमा व्यवस्थापन गर्न सबै एक भएर लागौ।
3: आगलागीबाट बस्न पानीको व्यवस्थापन, दमकल र अन्य सम्बन्धित स्रोतहरूको समयमा नै पहिचान गरी सम्बन्धित स्थानमा सुरक्षित राख।
2: कथम कदाचित वन डढेलो लागेमा सबै मिली निभाउ।
3: वन डढेलो लगाउने व्यक्तिलाई वन एन्ड बमोजिम कारवाही गर्न सहयोग गरौ।
2: प्रदेश सरकार, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, डिभिजन वन कार्यालय, खादबारी।

नहेर मलाई तिमीले अब पर्की पर्की हुन्छ मर्की मर्की तिमी लर्की जस्तै न्युयोर्क सहरकी छुट्टै स्टाइल तिम्रो क्लब जाँदा हो त्यहाँ जाँदाखेरि म त भए फिता लाउरेला गर सिधा तिम्रो पल्टनमा भर्ती.

0: हरेक शुक्रबार विशेषज्ञ डाक्टरद्वारा गर्भवती जाँच गर्न प्रभास मेडिकल चैनपुर छ 0 पोइन्ट।
1: पुरानो ग्यास्ट्रिक अल्सर हर्सा दिशाबाट रगत बग्ने छाला सम्बन्धी रोग चर्म रोग चिनी रोग टन्सिल बाथ हाडजोर्नी नसा नाक कान घाँटी दम पिनास तल्लो पेट दुख्ने महिनावारी गडबडी भएको हात खुट्टा भाँचिएको ठाउँमा प्लास्टर पाठेघर सम्बन्धी बाजुपनको समस्या हात झमझमाउने पोल्ने अनुहारको चाया पोतो डन्डीफोर आदिको उपचार साथै प्याथोलोजी इसिजी एक्सरे भिडियो एक्सरे सेवा साथै वैदेशिक रोजगारीको लागि मेडिकल पनि गरिन्छ। साथै होम डेलिभरी सेवा पनि उपलब्ध छ। 24 घण्टा इमर्जेन्सी सेवा र फार्मेसी सेवा साथै होम डेलिभरीको पनि सेवा उपलब्ध छ। सम्पर्क नम्बर 0295720992 98434549019 र 98146581 88। मकालु स्वास्थ्य उपचार क्लिनिक तथा प्रभास मेडिकल चैनपुर नगरपालिका छ सङ्खुवा सभा।
2: डीआर स्टोर एन्ड राज स्टोर तुमलिङटार हटिया अगाडि सरेको सूचना। तुमलिङटारमा मोबाइल रेडियो घड़ी लगायतका इलेक्ट्रोनिक सामानहरूको सेवा दिँदै आएको डीआर स्टोर एन्ड राज स्टोर तुमलिङटार हटियाको मन्दिर अगाडि सरेको सम्पूर्ण ग्राहक महानुभावहरूमा सहर्ष जानकारी गराउँदछौ।
3: मोबाइल रेडियो घड़ी लगायतका इलेक्ट्रोनिक सामानहरू नयाँ खरिद गर्न र मरमत गर्नका लागि सधैँ हामीलाई सम्झनुहोस्। साथमा बच्चाको खेलौना र खेलकुदका सामानहरू खरिद गर्नका लागि समेत हामीलाई सम्झनुहोस्।
2: प्रोप्राइटर विकास श्रेष्ठ, तारा श्रेष्ठ। सम्पर्क नम्बर 98044-00332, 98421-12249।

0: के को अवरोध हो यो बाटो बाटो फेरि
1: बाटो छेक्नै पर्ने भयो गुरुजी हामीलाई निकिता किराना पसलकै सामान चाहियो
2: निकिता किराना पसल नै किन
0: किराना सम्बन्धी होलसेल सामान आवश्यक भएमा ग्राहकहरूको अर्डर अनुसार सामान उपलब्ध गराइने
2: ग्राहकहरूको घर घरमा सामान ढुवानी गर्नका लागि विश्वासिलो माध्यम
1: तपाईँको एक कल फोन नै हाम्रो लागि पर्याप्त हुनेछ
2: प्रोप्राइटर धन बहादुर तामाङ सम्पर्क 9842444762
0: निकिता किराना पसल तुम्लिङटार गोल्डन स्टार बोर्डिङ सँगै जोडिएको घर
3: प्रोप्राइटर सबिना जिमी तामाङ सम्पर्क नम्बर 9840958909 मिसन टेडेन सप्लायर्स
0: हातबारी 9 तुम्लिङटार सङ्खुवा सभा

0: ठेक्का कट्टी आखरा कमिल है। अब यो निर्माणको सामान चाहिँ कताबाट पो ल्याउन हो?
1: त्यसका लागि मंगलादेवी थानमा रहेको प्रज्वल ट्रेडमा जान पर्यो। जस्ता पाता, खाने पानी निर्माण सम्बन्धी सामान, हिल ट्याङ्क, रड, सिमेन्ट, पाइप, इट्टा र रंगरोगन गर्नु परेमा प्रज्वल ट्रेड लाइन्स सम्झनुहोस्। उलास जस्ता पाता, जगदम्बा सुपर साइन जस्ता पाता र टाटा पेन्सको आधिकारिक डिलर्स प्रज्वल ट्रेड खातारी तीन मंगलादेवी थान सुमन चोक, प्रोप्राइटर धनबहादुर रसाइली। सम्पर्क नम्बर 9852517753 र 029560553।
2: सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम संखुवा सभाको कार्यक्रम सञ्चालन सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइस संखुवा सभाको आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम बमोजिम संखुवा सभा तथा भोजपुर जिल्लामा सञ्चालित अलैची सुपर जोन तथा सुन्तला जोनको तोकिएको कार्यक्षेत्रहरूमा सञ्चालन हुने भएकोले उक्त कार्यक्रमहरू सञ्चालन गर्नका लागि इच्छुक कृषि समूह, सहकारी जल उपभोक्ता समिति, उद्योग कम्पनी फर्महरूले मिति 2083 भदौ 24 गतेसम्म कार्यक्रम कार्यान्वयन एकाई संखुवा सभा, जोन प्राविधिक एकाई भोजपुर, जोन सम्पर्क एकाई मादी र जोन सम्पर्क एकाई दिङला स्थित सम्पर्क कार्यालयमा अनुसूचित 10 बमोजिम रितपूर्वक भरिएको आवेदन फारम तथा अन्य आवश्यक कागजातहरू प्रस्ताव पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ। अलैची सुपर जोन कार्यक्षेत्र धर्मदेवी नगरपालिका 1, 2, 3, 5 र 6, मादी नगरपालिका 1, 7, 8 र 9, चैनपुर नगरपालिका 1, 2 र 4, पाँचखपन नगरपालिका 1 र 9, खादबारी नगरपालिका 3, 4 र 11, सभापोखरी गाउँपालिका 2-6, चिचिला गाउँपालिका 1-5, मकालु गाउँपालिका 1-6, सिलिचोङ गाउँपालिका 1-5 र भोटखोला गाउँपालिका 2-5, भोजपुर नगरपालिका 1, 2, 3, 4, 5, 8, 9, 10 र 11, सडानन्द नगरपालिका 9, 10 र 13, अरूण गाउँपालिका 2, टेम्के मयुङ गाउँपालिका 1, 2, 3, 4, 5, 7, 8 र 9, राम प्रसाद राई गाउँपालिका 1, 2, 3, 6 र 7, आमचोक गाउँपालिका 1-4,
3: साल्पा सिलिछो गाउँपालिका 2-6। कार्यक्रमहरूको नाम:
2: सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, सुधारिएको अलैची भट्टी निर्माण कार्यक्रम, अलैची बालीको प्राथमिक प्रविधि तथा यन्त्र उपकरणहरूको जडान निर्माण तथा प्रदर्शनी, अलैची बालीको नर्सरी स्रोत केन्द्र स्थापना तथा सुदृढीकरण।
3: सुन्तला जोन संखुवा सभाको कार्यक्षेत्र धर्मदेवी नगरपालिका 4-6, मादी नगरपालिका 3, 4, 5, 6 र 7, चैनपुर नगरपालिका 5, 6, 8, 10 र 11, खादबारी नगरपालिका 1, 2, 4, 5, 6, 7, 8, 9, 10 र 11, सभापोखरी गाउँपालिका 1 र 2, सिलिचोङ गाउँपालिका 3, 4 र 5, चिचिला गाउँपालिका 1-5। सुन्तला जोन भोजपुरको कार्यक्षेत्र भोजपुर नगरपालिका 3 र 4, टेम्के मयुङ गाउँपालिका 2, 3, 5, 7 र 8, सडानन्द नगरपालिका 1, 2, 3, 4, 5, 6, 7, 8, 10, 11, 12, 13 र 14, राम प्रसाद राई गाउँपालिका 5 र 6, साल्पा सिलिछो गाउँपालिका 2, 3, 4 र 6।

0: कार्यक्रमहरूको नाम: सिंचाई पूर्वाधार निर्माण कार्यक्रम, सुन्तलाको क्षेत्र विस्तार कार्यक्रम, सुन्तला अलैँचीको लागि आवश्यक खाद्य तत्व, बाली संरक्षण सामग्री, कृषिजन्य औजार उपकरण सहयोग कार्यक्रम। पुनश्च प्रस्ताव पेश गर्नको लागि प्रस्ताव फारमको ढाँचा अनुसूची 10 यस कार्यालयको वेबसाइटबाट डाउनलोड वा कार्यालयबाट प्राप्त गर्न सकिनेछ। आवेदन साथ पेश गर्नुपर्ने कागजातहरू: संस्था सूचीकृत नवीकरण गर्ने आशय सहितको निवेदन, संस्थाको दर्ता तथा नवीकरण तथा स्थायी लेखा नम्बर र गत आर्थिक वर्षको कर चुक्ता भएको प्रमाण पत्रको प्रतिलिपि, संस्थाको हकमा बैठकको निर्णयको प्रतिलिपि, खेती गरिने जग्गा स्थान खुल्ने गरी जग्गा धनीको लाल पूर्जा वा भाडा लिजको जग्गा भएमा कम्तीमा 5 वर्ष र पूर्वाधार निर्माणको लागि 10 वर्ष सम्झौता नामाको प्रतिलिपि, निवेदकको नागरिकता वा नेपाल सरकारद्वारा जारी फोटो सहितको परिचय खुल्ने कागजातको प्रतिलिपि। थप जानकारीको लागि सम्पर्क नम्बर 0295628555 सङ्खुवासभा, 0294200049 भोजपुर, नवीन कुमार डाँगी 98525559079 सङ्खुवासभा, जुनिता राई 98527376 भोजपुर।
1: पाँच खपन नगरपालिकामा होलसेल दरभावमा थोक तथा खुद्रा किराना सामान आवश्यक भएमा सनिसा किराना पसल 5 खपन 6 डाँडा गाउँ स्कूल छेउमा आउनुहोस्। साथमा खाद्यान्न सम्बन्धी सम्पूर्ण सामानहरू र जुत्ता चप्पल पनि सुफद मूल्यमा उपलब्ध गराइन्छ। साथै जुनसुकै समयमा अलैँची खरिद बिक्री गर्न सकिन्छ। यसका लागि अलैँची खरिद बिक्री केन्द्र सञ्चालन गरिएको छ। सनिसा किराना पसल 5 खपन 6 डाँडा गाउँ स्कूल छेउ। प्रोप्राइटर टेक बहादुर श्रेष्ठ। सम्पर्क नम्बर 0291410188 र 98153536556।
2: ओहो कान्छा ल, बधाई छ है, नयाँ गाडी किनेछौ, खुसी लाग्यो।
3: होइन नि दाई, यो त डेन पेन्ट गरेको पो त, माने भन्याङ वर्कसपमा।
2: डेन पेन्ट के हो यो डेन पेन्ट भनेको भाइ?
3: दाई पनि पुरानो र खुइलिएको गाडीहरूलाई डेन पेन्ट गरेर नयाँ जस्तै बनाउन सकिन्छ नि।
2: त्यो पनि माने भन्ज्याङ वर्कसपमा?
3: हो त नि दाई, त्यहाँ त बिग्रिएको जस्तो सुकै गाडी मर्मत गर्न, गाडीका पार्ट पुर्जा परिवर्तन गर्न, टुटे फुटेका गाडी वेल्डिङ गरेर जस्ताको तस्तै बनाउन र तपाईँको पुराना गाडीलाई डेन पेन्ट गरी नयाँ बनाउन पनि सकिन्छ नि। माने भन्ज्याङ वर्कसप, खाँदबारी 3 को माने भन्ज्याङ बजार नजिक मेम्बर डाँडामा। प्रोप्राइटर प्रकाश घिमिरे। सम्पर्क 98422127333। याद राख्नुहोला, 2 पाङ्ग्रे 4 पाङ्ग्रे र अर्डर अनुसार जस्तो सुकै गाडीको मर्मत, वेल्डिङ, डेन पेन्ट र पार्ट पुर्जा फेर्ने काम गरिन्छ।
4: धनजुलेको राम्रो हजुर आकाश खुलेको, धनजुलेको राम्रो हजुर आकाश खुलेको, भन्छन् सबैले राम्रो फुल फुलेको भन्दा नि।

0: भाइ?
1: सर, हामी धेरै ठाउँमा पुग्यौँ तर
0: ठिक छैन, म छु नि, टेन्सन नगर।
2: आऊ रमाइलो गरौँ।

0: मालपोत र नापी सम्बन्धी सम्पूर्ण कुराहरूको जानकारी तथा परामर्श लिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्। प्रोप्राइटर दिपेन्द्र थापा, दिपेन्द्र लेखापढी सेन्टर, दिङला बजार, भोजपुर। सम्पर्क नम्बर 9842590035।
1: डिभिजन वन कार्यालय खाँदबारी संखुवा सभाको अनुरोध।
2: आगो र वन र ढेलोबाट होसियार बनाऊ।
1: आगोको सानो झिल्कोले पनि ठुलो ज्वालाको रूपले वन जंगल जस्तो महत्वपूर्ण साझा सम्पत्ति र जैविक विविधताको स्रोतमा ठुलो क्षति पुर्याउन सक्छ।
2: साथै वन र ढेलोले जलवायु परिवर्तनबाट हुन सक्ने असरलाई समेत बढाउँछ।
1: वन जंगलमा डढेलो लाग्न नदिन सबै सचेत बनाऊ र निम्न कुराहरूमा विशेष ध्यान पुर्याउ।
2: सुरोट बिडीको छुटा तथा बलेको सलाईको काँटी वन जंगलमा नफालौ।
1: खेत बारीको झारपात जलाउँदा पूर्ण रूपले निगरानी र नियन्त्रण गरी नजिकैको वनमा आगो फैलन नदिऊ।
2: हावाहुरी चलेको बेलामा खेत बारीको झारपात नजलाऊ।
1: डढेलोबाट हुन सक्ने खतरा कम गर्न अग्निरेखा लगाउने र सहित वैशाखको समयमा रुखबाट खसेका बुढा पातहरूलाई समयमा नै उचित स्थानमा व्यवस्थापन गर्न सबै एक भएर लागौ।
2: आगलागीबाट बच्न पानीको व्यवस्थापन, दमकल र अन्य सम्बन्धित स्रोतहरूको समयमा नै पहिचान गरी सम्बन्धित स्थानमा सुरक्षित राखौ।
1: कथम कदाचित वन डढेलो लागेमा सबै मिली निभाउ।
2: वन डढेलो लगाउने व्यक्तिलाई वन ऐन बमोजिम कारवाही गर्न सहयोग गरौ।
1: प्रदेश सरकार, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, डिभिजन वन कार्यालय, खाँदबारी।
3: तपाईँको सुन्दरतालाई अझै बढी सुन्दर बनाउन दुर्गा ज्वेलरीका आकर्षक गहना।
1: एक नम्बर सुन र अस्थली चाँदीका गहना बनाउन सुन रिफाइन गरी एक नम्बर बनाउन र जस्तो सुकै सुन चाँदीका गहना बनाउन
0: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक, बुद्ध टुर। प्रोप्राइटर गोपाल विश्व, जनक पौडेली। सम्पर्क नम्बर
1: 0295602048,
0: 9842059801
1: र 9852958।

0: हरेक शुक्रबार विशेषज्ञ डाक्टरद्वारा गर्भवती जाँच गर्न प्रभास मेडिकल चैनपुर छ 0 पोइन्ट।
1: पुरानो ग्यास्ट्रिक अल्सर हर्सा दिशाबाट रगत बग्ने छाला सम्बन्धी रोग चर्म रोग चिनी रोग टन्सिल बाथ हार्जोनी नसा नाक कान घाँटी दम पिनास तल्लो पेट दुख्ने महिनावारी गडबडी भएको हात खुट्टा भाँचिएको ठाउँमा प्लास्टर पाठेघर सम्बन्धी बाजुपनको समस्या हात झमझमाउने पोल्ने अनुहारको चाया पोतो डन्डीफोर आदिको उपचार साथै प्याथोलोजी इसिजी एक्सरे भिडियो एक्सरे सेवा साथै वैदेशिक रोजगारीका लागि मेडिकल पनि गरिन्छ साथै होम डेलिभरी सेवा पनि उपलब्ध छ। 24 घण्टा इमर्जेन्सी सेवा र फार्मेसी सेवा साथै होम डेलिभरीको पनि सेवा उपलब्ध छ। सम्पर्क नम्बर 029570292 98423419 र 98146158। मकालु स्वास्थ्य उपचार क्लिनिक तथा प्रभास मेडिकल चैनपुर नगरपालिका छ संखुवा सभा।

0: आले बैसै फुरेको भन्छन् सबैले राम्रो फूल फुलेको भन्दाले बैसै फुलेको।
1: नमस्कार, म गायक तथा संगीतकार सुरेन्द्र फुलाङ।

0: सूचना सूचना सूचना राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम संखुवा सभाको कार्यक्रम सञ्चालन सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइस संखुवा सभाको आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम बमोजिम संखुवा सभा तथा भोजपुर जिल्लामा सञ्चालित अलैची सुपर जोन तथा सुन्तला जोनको तोकिएको कार्यक्षेत्रहरूमा सञ्चालन हुने भएकोले उक्त कार्यक्रमहरू सञ्चालन गर्नका लागि इच्छुक कृषि समूह, सहकारी जल उपभोक्ता समिति, उद्योग कम्पनी फर्महरूले मिति 2083 भदौ 24 गतेसम्म कार्यक्रम कार्यान्वयन एकाइ संखुवा सभा, जोन प्राविधिक एकाइ भोजपुर, जोन सम्पर्क एकाइ मादी र जोन सम्पर्क एकाइ दिङला स्थित सम्पर्क कार्यालयमा अनुसूचित 10 बमोजिम रितपूर्वक भरिएको आवेदन फारम तथा अन्य आवश्यक कागजातहरू प्रस्ताव पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ। अलैची सुपर जोन कार्यक्षेत्र धर्मदेवी नगरपालिका 1, 2, 3, 5 र 6, मादी नगरपालिका 1, 7, 8 र 9, चैनपुर नगरपालिका 1, 2 र 4, पाँचखोपन नगरपालिका 1 र 9, खादबारी नगरपालिका 3, 4 र 11, सभापोखरी गाउँपालिका 2-6, चिचिला गाउँपालिका 1-5, मकालु गाउँपालिका 1-6, सिलिचोङ गाउँपालिका 1-5 र भोटखोला गाउँपालिका 2-5, भोजपुर नगरपालिका 1, 2, 3, 4, 5, 8, 9, 10 र 11, सडानन्द नगरपालिका 9, 10 र 13, अरूण गाउँपालिका 2, टेम्के मयुङ गाउँपालिका 1, 2, 3, 4, 5, 7, 8 र 9, राम प्रसाद राई गाउँपालिका 1, 2, 3, 6 र 7, आमचोक गाउँपालिका 1-4, साल्पा सिलिछो गाउँपालिका 2-6। कार्यक्रमहरूको नाम: सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, सुधारिएको अलैची भट्टी निर्माण कार्यक्रम, अलैची बालीको प्राथमिक प्रविधि तथा यन्त्र उपकरणहरूको जडान निर्माण तथा प्रदर्शनी, अलैची बालीको नर्सरी स्रोत केन्द्र स्थापना तथा सुदृढीकरण।
1: सुन्तला जोन संखुवा सभाको कार्यक्षेत्र धर्मदेवी नगरपालिका 4-6, मादी नगरपालिका 3, 4, 5, 6 र 7, चैनपुर नगरपालिका 5, 6, 8, 10 र 11, खादबारी नगरपालिका 1, 2, 4, 5, 6, 7, 8, 9, 10 र 11, सभापोखरी गाउँपालिका 1 र 2, सिलिचोङ गाउँपालिका 3, 4 र 5, चिचिला गाउँपालिका 1-5, सुन्तला जोन भोजपुरको कार्यक्षेत्र भोजपुर नगरपालिका 3 र 4, टेम्के मयुङ गाउँपालिका 2, 3, 5, 7 र 8, सडानन्द नगरपालिका 1, 2, 3, 4, 5, 6, 7, 8, 10, 11, 12, 13 र 14, राम प्रसाद राई गाउँपालिका 5 र 6, साल्पा सिलिछो गाउँपालिका 2, 3, 4 र 6।
0: कार्यक्रमहरूको नाम: सिंचाई पूर्वाधार निर्माण कार्यक्रम, सुन्तलाको क्षेत्र विस्तार कार्यक्रम, सुन्तला अलैचीको लागि आवश्यक खाद्य तत्व, बाली संरक्षण सामग्री, कृषिजन्य औजार उपकरण सहयोग कार्यक्रम।
1: पुनश्च प्रस्ताव पेश गर्नको लागि प्रस्ताव फारमको ढाँचा अनुसूची 10 यस कार्यालयको वेबसाइटबाट डाउनलोड वा कार्यालयबाट प्राप्त गर्न सकिनेछ।
0: आवेदन साथ पेश गर्नुपर्ने कागजातहरू, संस्था सूचीकृत नवीकरण गर्ने आशय सहितको निवेदन, संस्थाको दर्ता तथा नवीकरण तथा स्थायी लेखा नम्बर र गत आर्थिक वर्षको कर चुक्ता भएको प्रमाण पत्रको प्रतिलिपि, संस्थाको हकमा बैठकको निर्णयको प्रतिलिपि, खेती गरिने जग्गा स्थान खुल्ने गरी जग्गा धनीको लाल पूर्जा वा भाडा लिजको जग्गा भएमा कम्तीमा 5 वर्ष र पूर्वाधार निर्माणको लागि 10 वर्ष सम्झौता नामाको प्रतिलिपि, निवेदकको नागरिकता वा नेपाल सरकारद्वारा जारी फोटो सहितको परिचय खुल्ने कागजातको प्रतिलिपि।
1: थप जानकारीको लागि सम्पर्क नम्बर 0295-62-855 संखुवा सभा, 0294-20-49 भोजपुर,
0: नवीन कुमार डागी 98-520-55-079 संखुवा सभा, जुनिता राई 98-520-77-376 भोजपुर।
2: आस्था सुन चाँदी गहना पसल 5 खपन 4 लिङलिङको शाखा, अब 5 खपन 6 वाना बजारको बस स्ट्यान्ड डाँडामा।
3: एक नम्बर सुन्न असली चाँदीका गहना आवश्यक भएमा नयाँ डिजाइनका गहनाहरू, रामरिला, झुम्का, मंगलसूत्र, शिरमा लगाउने जुन तारा, पुराना डिजाइनका माडवारी, नौगेडी, ढुङ्ग्री, बुलाकी लगायत जस्तो सुकै गहना बनाउनु परेमा, पुराना सुन रिफाइन गरी 24 क्यारेटको नम्बरी गहना बनाउनु परेमा आस्था सुन चाँदी गहना पसल 5 खपन 4 लिङलिङ बजार,
2: प्रोप्राइटर खड्ग विश्वकर्मा।
0: सम्पर्क नम्बर 98 2523-65082
3: याद राख्नुहोला सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबारका लागि आस्था सुन चाँदी पसलको शाखा वाना बजारलाई नै सम्झनुहोस्। प्रोप्राइटर अर्जुन शंकर,
4: फोन नम्बर 9811-3397।

0: होइन ए हजुर, उठ्नुहोस् न भन्ने टाइम मार्बल किन्न विराटनगर जाने भन्ने होइन र?
1: ए अब त जानै पर्ने भएन नि, हाम्रै खादबारी नगरपालिका गेटैमा रहेको धृति स्टोर्स निर्माण होम डेकोर एन्ड सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमका टायल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
0: हाम्रा सेवाहरू टायल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम्स, रेडिमेड ढोका साथै ढुङ्गा, गिट्टी, बालुवा समेत ढुवानी गरिन्छ।
1: प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 98520161580, 98421081। धृति स्टोर्स निर्माण होम डेकोर एन्ड सप्लायर्स, खादबारी एक, सङ्खुवा सभा।
2: जाउँ जाउँ मादीको गाउँ, देवढुङ्गा घुम्न जाउँ। माघीको गाउँ रमाइलो ठाउँ, देवताको दर्शन पाऊ। देवढुङ्गा भित्र भगवानको घर, दर्शनमै पुण्य छ। मन्दिर अर्को, पाथी भराको सँगसँगै घुम्नु छ। देवढुङ्गा भित्र दुईवटा गुफा, शिव र पार्वती, दर्शन लिन पुग्नु छ त्यहाँ जीवनमा एकचोटि। देवढुङ्गा एक कालो छ देख्दा, पूर्वको हीरा हो। पूर्वलाई ज्योति छर्दैछ भोलि, ओमकार एकै हो। बुद्धको मूर्ति, बहुधार्मिक घर, देवढुङ्गा जानु छ। पञ्चकन्या कालिका देवी नजिकै, माता पाथीभरा छ। डाँडाको ठाउँ पाथीभराबाट संसारको दर्शन पाऊ। भिजिट नेपालको नारालाई सफल बनाउन माडी जाऊ।
3: प्रायोजक मादी वस्त्रालय, आवश्यक थान तथा रेडिमेड कपडाहरू सर्वसुलभ मूल्यमा उपलब्ध गराइन्छ। प्रोप्राइटर मातृका सुवेदी, सेवन सुवेदी, सम्पर्क नम्बर 029424122 र 98424949900।

0: पार्थिवास एफएम समय सूचक यो पार्थिवास एफएम को समय हो अहिले साँझ 7 बजे
1: चाहे भोटबाट झर्दा होस् चाहे तराईबाट उक्लदा सबैको एउटै गन्तव्य पाखरीवास एफएम 104 मेगाहर्ज खातबारी 3 झरीथुमका संखुवा सभा।

0: नमस्ते दाई।
1: नमस्ते।
0: कहाँ पुगेर आउनु भयो नि?
1: नयाँ आर्थिक वर्ष सँगै कर सम्बन्धी ध्यान दिनुपर्ने धेरै विषयहरू रहेछन्, त्यसैको बारेमा करदाता सेवा कार्यालय खासगरीमा बुझेर आएको बहिनी।
0: ए हो र, के बुझ्नु भयो मलाई पनि भनिदिनुहोस् न।
1: ल सुन्नुहोस् है, नयाँ आर्थिक वर्षका लागि क्रम संख्या 1 नयाँ बिल छापी चलाउन थाल्नु पर्ने रहेछ र बिल नम्बर नछाडी क्रमैसँग काट्नु पर्ने रहेछ।
0: ए अनि अरू के गर्ने नि?
1: कर काटी र अन्त शुल्क इजाजत पत्र नवीकरण गरी सबैले देख्ने गरी कारोबार स्थलमा राख्नु पर्ने रहेछ। खरिद तथा बिक्री खाता पनि स्वयं प्रमाणित गरिराख्नु पर्ने रहेछ। अनि सुन्नुहोस् है, यो वर्षदेखि सामान खरिद तथा बिक्री गर्दा प्यान नम्बर सर्च गरी भ्याट सस्पेन्ड लिस्टमा रहे नरहेको बुझेर मात्र कारोबार गर्नुपर्ने रहेछ नि।
0: ओहो हो र,
1: सुन व्यवसायीहरूले यस आर्थिक वर्षदेखि 2% विलासिता कर समावेश भएको बिल छापी जारी गर्नुपर्ने व्यवस्था रहेछ।
0: अनि सुन्नु न, मैले काम गर्ने स्टाफ पनि राखेको छु, उनीहरूको पारिश्रमिक भुक्तानीमा पनि विकार पुर्याउनु पर्छ र?
1: हो नि, त्यो त झन्डै भन्न बिर्सेछु। 25,000 भन्दा बढी पारिश्रमिक भुक्तानी गर्दा अनिवार्य बैंक खाता मार्फत मात्रै भुक्तानी गर्नुपर्छ र ETDS पनि अनिवार्य गर्नुपर्छ है।
0: हो र, हेर त गर्नुपर्ने कति हो कति, केही छुट पनि रहेछ त दाइ?
1: ए अँ, छुटको सम्बन्धमा सुन्नुहोस् है, मूल्य अभिवृद्धि करमा दर्ता भई लामो समयदेखि कर विवरण र कर दाखिला नगरेका करदाताहरूले 2081 चैत्र मसान्तसम्मको कर विवरण र कर यही आर्थिक वर्षको पौष मसान्तसम्म बुझाएमा सोमा लाग्ने ब्याजको 75% र जरिवाना पुरै छुट हुने रहेछ नि।
0: तपाईँसँगको एकैछिनको भेटले कति धेरै कुरा थाहा पाइयो। म पनि यी माथिका सबै कुरामा आजैबाट ध्यान दिन्छु र अरूलाई पनि यस्तै गर्न भन्छु।
1: जनहितका लागि करदाता सेवा कार्यालय खासगरी।
0: विस्तृत जानकारीको लागि सम्पर्क नम्बरहरू 9855-60817 र 0295-62817।

0: डिआर स्टोर एन्ड राज स्टोर तुमलिङटार हटिया अगाडि सरेको सूचना। तुमलिङटारमा मोबाइल, रेडियो, घड़ी लगायतका इलेक्ट्रोनिक सामानहरूको सेवा दिँदै आएको डिआर स्टोर एन्ड राज स्टोर तुमलिङटार हटियाको मन्दिर अगाडि सरेको सम्पूर्ण ग्राहक महानुभावहरूमा सहर्ष जानकारी गराउँदछौ।
1: मोबाइल, रेडियो, घड़ी लगायतका इलेक्ट्रोनिक सामानहरू नयाँ खरिद गर्न र मरमत गर्नका लागि सधैँ हामीलाई सम्झनुहोस्। साथमा बच्चाको खेलौना र खेलकुदका सामानहरू खरिद गर्नका लागि समेत हामीलाई सम्झनुहोस्।
0: प्रोप्राइटर विकास श्रेष्ठ, तारा श्रेष्ठ। सम्पर्क नम्बर 98044-00332, 98421-12249।

0: आधुनिक खेती गरौं गरौं धेरै समयको बचत, कुटानी पिसानीलाई टोलमा जोडौं, घर घरमा खन्ने जोत्ने मेसिन।
1: कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङ टार, हाम्रा सेवाहरू
2: हाते ट्र्याक्टर,
1: कुटानी पिसानी मिल,
2: चोकर बनाउने मिल,
1: मकै बोट बिरुवा लगायतका बिरुवाको गोडमेल गर्ने मिसिन,
2: घाँस काट्ने मेसिन,
1: जुस उत्पादनका लागि आवश्यक पर्ने मेसिन,
2: साथै कृषिका मेसिनरी सामान मर्मत र पार्ट पुर्जा आवश्यक भएमा पनि सदैव हामीलाई सम्झनुहोस्।
1: प्रोप्राइटर कृष्ण थापा, कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङ टार।
3: सम्पर्कका लागि फोन नम्बर 9819378811।
4: के को अवरोध हो यो बाटो बाटो फेरि?
5: बाटो छेक्नै पर्ने भयो गुरुजी, हामीलाई निकिता किराना पसलकै सामान चाहियो।
3: निकिता किराना पसल नै किन?
4: किराना सम्बन्धी होलसेल सामान आवश्यक भएमा ग्राहकहरूको अर्डर अनुसार सामान उपलब्ध गराइने,
3: ग्राहकहरूको घर घरमा सामान ढुवानी गर्नका लागि विश्वासिलो माध्यम।
5: तपाईँको एक कल फोन नै हाम्रो लागि पर्याप्त हुनेछ।
3: प्रोप्राइटर धन बहादुर तामाङ, सम्पर्क 9842447462।
4: निकिता किराना पसल तुम्लिङटार, गोल्डन स्टार बोर्डिङ सँगै जोडिएको घर।
6: प्रोप्राइटर सबिना जिमी तामाङ, सम्पर्क नम्बर 9804458099। मिसन टेडेन सप्लायर्स,
4: हातबारी 9 तुम्लिङटार, सङ्खुवा सभा। बाटामा बिहेका गाडी हिँड्छन्, यिनलाई काउपुती लागिसक्यो, भोलितिर यसो फुर्सद मिलान हो कान्छा, जाउँ जोगमनीतिर कपडा किन्न।
5: दाजु पनि एक जमानामा तपाईँ जस्तै मान्छेहरू कपडा किन्न जोगमुनीतिर जान्थे, तर आजकल त न्यू भीमसेन वस्त्रालयले तुमलिङकारबाटै जोगमुनीको दर भावमा उपलब्ध गराइरहेको छ नि कपडाहरू त।
7: हजुर, हामी कहाँ जुत्ता, चप्पल, छाता, लेडिज ब्याग, जेन्ट्स ब्याग, सिरक, डस्ना, थान तथा रेडीमेड कपडा बिक्री हुनका साथै कुर्ता सलवार, इन्डियन ओरिजिनल साडीहरू जोगमुनीकै दरभावमा उपलब्ध गराइन्छ।
5: प्रोप्राइटर राजेश श्रेष्ठ, सीता श्रेष्ठ, सम्पर्क नम्बर 029575272, 9817334051।
7: न्यू भीमसेन वस्त्रालय, खातै 9 तुमिङ्गार, सङ्खुवा सभा।

0: सूचना संचार र मनोरञ्जनको आवास यो एफएम पाखीवास 104 मेगाहर्ज शङ्खुवा सभा।
1: कुखुराको चल्ला चाहियो हौ नातिनी, कता पाउँछ तिमीलाई थाहा छ?
2: त्यो खानपानी कटुनी खेल बस्दा छेउमा जानु न बाजे, त्यहाँ सगरमाथा कुखुरा पालन केन्द्र छ, त्यहाँ पाउँछ।
3: गुणस्तरीय एक दिने ब्रोइलर, गिरिराज, लेयर्स, लोकल सल्ला, हाँस, टर्की, बट्टाई, कालिसका सल्ला, माछाका भुरा तथा ब्रोइलर कुखुराको चारो, गाई भैँसी, बाख्रा, बङ्गुरको दाना साथै जिउँदो ब्रोइलर कुखुरा र ताजा मासु चाहिएमा सगरमाथा कुखुरा पालन केन्द्र तथा ढुवानी सेवालाई सम्झनुहोस्। यहाँ विवाह पार्टी वनभोजका लागि विशेष छुटको समेत व्यवस्था रहेको छ। सगरमाथा कुखुरा पालन केन्द्र तथा ढुवानी सेवा, खादबारी सङ्खुवा सभा, प्रोप्राइटर बलराम कटुवाल, सम्पर्क नम्बर 9862133993, ईश्वरी कटुवाल 9842107729 र 029560508। साथमा खादबारी एकको टोडी खेल लाइनबाट पशु सेवा कार्यालयतिर जाने बाटोमा अरण परण मासु पसल समेत सञ्चालन रहेको सम्पूर्ण ग्राहक महानुभावहरूमा जानकारी गराउँदछौ। कुखुराको सल्लाह र पशुको आहार दाना आवश्यक भएमा मानेभन्ज्याङबाट समेत सेवा लिन सक्नुहुनेछ। मानेभन्ज्याङ सम्पर्क प्रदीप गुरुङ 9848501783। साथै सगरमाथा कुखुरा पालन केन्द्र अहिले टुडीखेल बस पार्कको सबैभन्दा ठूलो भवनमा सरेको समेत सम्पूर्ण ग्राहक वर्गहरूमा जानकारी गराउँदछौ। खुद्रा र होलसेल सामान बिक्री गर्न, होम डेलिभरी गर्न र चिसो पेय पदार्थको लागि समेत सधैँ सम्झनुहोस्।
4: अब यो निर्माणको सामान चाहिँ कताबाट पो ल्याउनु हो?
2: त्यसका लागि मङ्गलादेवी थानमा रहेको प्रजल ट्रेडमा जान पर्यो। जस्ता पाता, खाने पानी निर्माण सम्बन्धी सामान, हिल ट्याङ्क, रड, सिमेन्ट, पाइप, इटा र रंगरोगन गर्नु परेमा प्रजल ट्रेडलाई सम्झनुहोस्। उलास जस्ता पाता, जगदम्बा सुपर साइन जस्ता पाता र टाटा पेन्सको आधिकारिक डिलर्स प्रजल ट्रेड खादबारी 3 मंगलादेवी थान सुमन चोक, प्रोप्राइटर धनबहादुर रसाइली, सम्पर्क नम्बर 9852517553 र 029560503।

नगरपालिकामा होलसेल दरभावमा थोक तथा खुद्रा किराना सामान आवश्यक भएमा शनिशा किराना पसल 556 डाँडा गाउँ स्कूल छेउमा आउनुहोस्। साथमा खाद्यान्न सम्बन्धी सम्पूर्ण सामानहरू र जुत्ता चप्पल पनि सुपथ मूल्यमा उपलब्ध गराइन्छ। साथै जुनसुकै समयमा अलैँची खरिद बिक्री गर्न सकिन्छ। यसका लागि अलैँची खरिद बिक्री केन्द्र सञ्चालन गरिएको छ। शनिशा किराना पसल 556 डाँडा गाउँ स्कूल छेउ। प्रोप्राइटर टेक बहादुर श्रेष्ठ। सम्पर्क नम्बर 029141088 र 9815536556।

0: भान्जी
1: मामा नमस्कार, मेला जान लागे कि नि मामा?
0: मेलापात भन्छौ, गर्गनाले झपक्क परेर पो हिँड्यौ त?
1: आफू राम्रो भन्न किन समय कुर्नु? खादबारी भानुचोकमा सन्ध्या सुनसादी हस्तकला उद्योग भएपछि म त ढुक्क छु नि मामा, बनाइहाल्छन् नि गहना भने जसरी।
2: हो त नि, नम्बरी सुनका गहना बनाउनु परेमा, सुन रिफाइन गरी एक नम्बर बनाउनु परेमा, आधुनिक र पुराना डिजाइनका गहना बनाउनु परेमा, असली चाँदीका गहना चाहिएमा सधैँ सम्पर्क गर्नुहोस्।
3: प्रोप्राइटर गम्बहादुर लकान्द्री, शर्मिला लकान्द्री, सन्ध्या सुनचाँदी हस्तकला उद्योग, खासबारी एक भानुचोक, शङ्खसभा। सम्पर्क 98 42 36 56 31, 98 070 13 265।

0: ओहो कान्छा ल बधाई छ है, नयाँ गाडी किनेछौ खुसी लाग्यो।
1: होइन नि दाई, यो त डेन पेन्ट गरेको पो त माने भन्ज्याङ वर्कसपमा।
0: डेन पेन्ट के हो यो डेन पेन्ट भनेको भाइ?
1: दाई पनि पुरानो र खुइलिएको गाडीहरूलाई डेन पेन्ट गरेर नयाँ जस्तै बनाउन सकिन्छ नि।
0: त्यो पनि माने भन्ज्याङ वर्कसपमा?
1: हो त नि दाई, त्यहाँ त बिग्रिएको जस्तो सुकै गाडी मर्मत गर्न, गाडीका पार्ट पुर्जा परिवर्तन गर्न, टुटे फुटेका गाडी वेल्डिङ गरेर जस्ताको तस्तै बनाउन र तपाईँको पुराना गाडीलाई डेन पेन्ट गरी नयाँ बनाउन पनि सकिन्छ नि। माने भन्ज्याङ वर्कसप, खाँदबारी 3 को माने भन्ज्याङ बजार नजिक मेम्बर डाँडामा। प्रोप्राइटर प्रकाश घिमिरे, सम्पर्क 98422-12733। याद राख्नुहोला, 2 पाङ्ग्रे 4 पाङ्ग्रे र अर्डर अनुसार जस्तो सुकै गाडीको मर्मत, वेल्डिङ, डेन पेन्ट र पार्ट पुर्जा फेर्ने काम गरिन्छ।
2: आस्था सुन चाँदी गहना पसल पाँच खपन्च लिङलिङको शाखा, अब 5 खपन्च वाना बजारको बस स्ट्यान्ड डाँडामा।
3: एक नम्बर सुन्न असली चाँदीका गहना आवश्यक भएमा नयाँ डिजाइनका गहनाहरू, रामरिला, झुम्का, मंगलसूत्र, शिरमा लगाउने जुन तारा, पुराना डिजाइनका माडवारी, नौगेडी, ढुङ्ग्री, बुलाकी लगायत जस्तो सुकै गहना बनाउनु परेमा, पुराना सुन रिफाइन गरी 24 क्यारेटको नम्बर गहना बनाउनु परेमा आस्था सुन चाँदी गहना पसल 5 खपन्चार लिङलिङ बजार।
2: प्रोप्राइटर खड्ग विश्वकर्मा,
1: सम्पर्क नम्बर 98423-65-082।
3: याद राख्नुहोला, सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबारका लागि आस्था सुन चाँदी पसलको शाखा वाना बजारलाई नै सम्झनुहोस्। प्रोप्राइटर अर्जुन शंकर, फोन नम्बर 98113-96-97।

0: गहना प्रतिको चाहन, सुन्दरता प्रतिको आकर्षण जोगाइराख्न चाहनुहुन्छ भने केवल सिद्ध काले ज्वेलर्स। टिपिकल तथा आधुनिक डिजाइनका गहनाहरू हुबहु उतार गर्नु परेमा, नम्बरी सुन खरिद बिक्री गर्नु परेमा, अथवा पुराना सुनहरूलाई रिफाइन गरी एक नम्बर बनाउनु परेमा हामीलाई सम्झनुहोला।
1: यहाँ अर्डर बमोजिम सुन चाँदीका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ। बिल बमोजिम सुन चाँदी खरिद बिक्री गर्न र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्न सधैँ हामीलाई सम्झनुहोस्।
2: प्रोप्राइटर प्रताप घिमिरे, सरिता घिमिरे, सिद्धकाली ज्वेलर्स, खानपरी नौ तुमलिङटार खाद्य संस्थान अगाडि, सम्पर्क 029575040 9842046156।
0: मनैदेखि मन पराएका डिजाइनहरूको लागि।

0: केटी हो, माथि रोटी घरमा सबैजना आइसक्यो अरे, तिमीहरू त कति नक्कल गरेर बसेको, ढिला भइसक्यो, छिटो आइदियो।
1: आयो आयो
2: भाइ सुन्न, आज त माथि चार घरे साइना पनि पटनबाट आएको छ अरे नि।
0: आ जोसुकै आओस्, हामी पनि चार घरे साइडी हेर्नु के हो केटी हो।

शुभ प्रभाव रेडियो मेगाहर्जमा 104 मेगाहर्जबाट र संसारभर रेडियो सुन्नका लागि पाखरीवास FM.com/ तपाई हामी सँगै रहनुहोला। आजको कार्यक्रम शुरू भएको छ, दिनभर रेडियो सुनेर साथ दिनुहोला।

0: साथै सँगै छ। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
1: संसदलाई टेर्दैनन् मन्त्रीहरू, अघि बढ़े शिक्षा विधेयक, राजदूत नियुक्तिमा ढिलाइले कूटनीतिक क्षेत्रमा अनियोलता, जेएनजी आन्दोलनको आरमा पार्टी कब्जा गरेको कांग्रेस संस्थापन पक्षलाई इतर पक्षको आरोप लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको परीक्षा विधेयक, राजदूत नियुक्तिमा ढिलाइले कूटनीतिक क्षेत्रमा अनियोलता, जेएनजी आन्दोलनको आरमा पार्टी कब्जा गरेको कांग्रेस संस्थापन पक्षलाई इतर पक्षको आरोप लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खा पत्र दैनिकमा छापिएको पौरखीका गाउँ कोही बस्दैनन् बेकाम शीर्षकको शुभ समाचार।
2: सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढ़ीबाट करिब 6 किलोमिटरको दूरीमा पर्छ पथरी गाउँ। धनगढ़ी उपमहानगरपालिका वडा नम्बर 17 रहेको यो गाउँका हरेक किसान परिवार व्यावसायिक तरकारी खेतीमा अग्रसर छन्। यो गाउँका पौरखी किसानले वर्षभरि नै आफ्नो बारीमा तरकारी फलाउँदा उनीहरूको आमदानी पनि लोभलाग्दो नै छ। कृषक गोपीराम चौधरी भन्नुहुन्छ, गाउँमा कोही पनि मानिस काम नगरी खाली बस्दैनन्। सबैले घर वर्षभरि नै व्यवसाय तरकारी खेती गर्दै आइरहेका छन्। पथरी गाउँमा करिब 200 घरधुरी छन्। यहाँका सबै किसानले मौसमी बेमौसमी सबै किसिमका तरकारी खेती गर्छन्। तरकारी खेतीबाट प्रत्येक किसानले वार्षिक 5 लाख रूपियाँ भन्दा बढ़ी आमदानी गर्दै आइरहेका छन्। खरबुजा खेती गरेर मात्रै एक सिजनमा किसानले 4 लाख रूपियाँसम्म आमदानी गर्ने गरेको चौधरीले जानकारी दिनुभयो। यहाँको उत्पादनलाई बजारको कुनै समस्या छैन। किसानका उत्पादन खरिद गर्न अतरिया धनगढ़ीका व्यापारी गाउँमै पुग्ने गर्दछन्। कतिपय किसान धनगढ़ी पुगेरै आफ्नो उत्पादन थोक र खुद्रामा बिक्री गर्ने गर्दछन्। धनगढ़ी नजिकै रहेका कारण बजारको समस्या नरहेको कृषक जगवीर चौधरीको भनाइ छ। उहाँ भन्नुहुन्छ, गाउँभरिकै किसानले व्यावसायिक तरकारी खेती गर्दा गाउँको छुट्टै पहिचान बनेको छ। यो गाउँ पैसा फल्ने गाउँका रूपमा चिनिन थालेको छ। चौधरी आफैले 10 कट्ठा जमिनमा वर्षभरि नै तरकारी खेती गर्दै आउनु भएको छ। कृषिमा अग्रसर भएपछि गाउँको स्वरूप समेत फेरिन थालेको छ। माटोको कच्ची घरबाट स्तरोन्नति हुँदै धेरैले पक्की घर निर्माण गरिसकेका छन्।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो। अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाग्यो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सारी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
5: ए भतिज, त एकाएक शाकाहारी भइसले कमजोर होला है कमजोर।
6: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि ताजातिलो खानेकुरा छँदैछ नि,
5: जे पाए त्यही खाला अनि रोगले समात्ला।
6: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर न त पैसा नै धेरै लाग्ने।
4: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
0: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। एनसीए ग्रुटेकको उत्पादन।
5: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
7: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। करिब एक वर्षको अन्तरालपछि शिक्षा तथा खेलकुद मन्त्रालयले विद्यालय शिक्षा विधेयकलाई अघि बढ़ाएको छ। वर्षौंदेखि छलफलमा रहेको विधेयक यसपटक भने सकेसम्म सर्वस्वीकार्य बनाएर टुंग्याउने योजना मन्त्रालयको छ। गत वर्ष जेएनजी विद्रोह नहुँदै संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले भदौ 5 गते विधेयक पारित गरेर संसदमा पठाउने निर्णय गरेको थियो। यद्यपि समितिले निर्णय गर्ने क्रममा विधेयकमा राखिएका थुप्रै प्रावधानप्रति सरकारवालाले असन्तुष्टि जनाउँदै आन्दोलनको घोषणा गरेका थिए। त्यतिबेरै जेएनजी विद्रोह भएर सरकार तथा संसद नै विघटन भएपछि विधेयक अलपत्र परेको थियो। उक्त विधेयकमाथि मन्त्रालयले शनिबारदेखि फेरि छलफल शुरू गरेको छ। विधेयकमा यसअघि समावेश गरिएका र हाल थपगढ़ गर्नुपर्ने विषयमा मन्त्रालयले सरकारवालासँग सुझाव संकलन शुरू गरेको हो। सरकारवालासँग सुझाव संकलन गर्ने क्रममा मन्त्रालयले शनिबार कोशी प्रदेशको विराटनगरमा छलफल गरेको छ। छलफलमा स्थानीय तहका शिक्षा प्रतिनिधि, शिक्षक, विद्यार्थी, प्रधानाध्यापक, अभिभावक तथा अन्य शिक्षा सरकारवालाका सुझाव र धारणा संकलन गरिएको छ। मन्त्रालयका अनुसार यस्तै छलफल मधेस प्रदेशको जनकपुर, बागमती प्रदेशको हेटौडा, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवल, कडाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढ़ीमा पनि गरिने मन्त्रालयले जनाएको छ। शिक्षा ऐन निर्माणको प्रक्रियालाई थप सहभागितामूलक बनाउँदै प्रदेश तथा स्थानीय तहबाट प्राप्त सुझावलाई नीति निर्माणमा समेट्ने उद्देश्यले अभियान सञ्चालन गर्न लागि हो। अहिले 2028 सालमा बनेका शिक्षा ऐनका आधारमा विद्यालय शिक्षा प्रशासन चलिरहेको छ। मुलुकको अवस्था र व्यवस्था फेरिएसँगै ऐनमा केही प्रावधान थपगढ़ गर्न दशौं पटक संशोधन भइसकेको छ। विद्यालय शिक्षाको समग्र गुणस्तर तथा संरचनागत सुधारका लागि निकै महत्वपूर्ण मानिएको शिक्षा विधेयक पहिलो पटक तत्कालीन शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोक राईले 2080 भदौ 27 गते प्रतिनिधि सभामा दर्ता गर्नु भएको थियो। विशेष गरी शिक्षा विधेयकमा निजी विद्यालय संचालकले गरीबी, जेहेन्दा र विपन्न समुदायका बालबालिकालाई दिनुपर्ने छात्रवृत्तिका विषयमा विवाद हुने गरेको छ। मन्त्रालयमा विधेयकको मस्यौदा निर्माणदेखि संसदीय समितिमा समेत यही विषयमा धेरै छलफल हुने गर्दछ। गरीब तथा विपन्न विद्यार्थीलाई निजी विद्यालय संचालकले दिने छात्रवृत्तिमा आवास, पोशाक, पाठ्यपुस्तक लगायत सामग्री समावेश गर्ने विषयमा सहमति जुटाउन सकस पर्ने गरेको छ। शिक्षा विधेयकमाथि मन्त्रालयले शनिबारदेखि फेरि छलफल शुरू गरेको छ। विधेयकमा यसअघि समावेश गरिएका र हाल थपगढ गर्नुपर्ने विषयमा मन्त्रालयले सरकारवालासँग सुझाव संकलन शुरू गरेको हो। अघि बढ़यो शिक्षा विधेयक शीर्षकमा आजको गोर्खापत्र दैनिकमा यो खबर छ।
2: सभा अन्तर्गतको कृषि तथा प्राकृतिक स्रोत समितिमा जैविक तथा प्राकृतिक मलको प्रयोगको अवस्था, माटोको स्वास्थ्य र दिगो कृषि विकासमा यसको सम्भाव्यता अध्ययनमा छलफल थियो। बैठकमा कृषि, वन तथा पर्यटन मन्त्री, पर्यावरण मन्त्री गीता चौधरी आमन्त्रित थिइन् तर उनी गइनन्। अनि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद केपी खनालले मन्त्री खोजे। कृषि मन्त्री र कृषि सचिवको अनिवार्य उपस्थिति हुनुपर्ने माग राखे। छलफलमा शुरूवाती चरणबाट नै सम्बन्धित मन्त्रीलाई राख्न सकेनौ भने पुरानो र नयाँमा केही फरक हुँदैन, त्यसैले यो कुरालाई हेलचक्र्याएका रूपमा लिनु भएन। उनले भने संसदीय समितिलाई यदि बलियो समिति बनाउने हो भने मन्त्रीज्यूको वा र सचिवज्यूको उपस्थिति व्यापक रूपमा हुनुपर्दछ। सम्बन्धित सचिव र मन्त्री नभए छलफल नै निष्कर्षमा नपुग्ने उनको बुझाइ छ। उनले भनेका छन् यो समितिलाई हलुकाकै रूपमा लिने आउने वा अब भत्ता लिने मात्रै हो भने त मेरो केही भन्नु छैन। मन्त्री सरकारका राजनैतिक जिम्मेवार व्यक्ति हुन् र मन्त्रालयबाट हुने नीति निर्णय, बजेट कार्यान्वयन र प्रशासनिक कामको अन्तिम राजनैतिक जिम्मेवारी मन्त्रीकै हुन्छ। कर्मचारीले प्रशासनिक काम सञ्चालन गरे पनि त्यसको राजनैतिक उत्तरदायित्व मन्त्रीले लिन्छन्। त्यसैले संसदीय समितिले मन्त्रालयसँग सम्बन्धित विषयमा छलफल गर्दा मन्त्रीको उपस्थिति अर्थ हुन्छ। यही विषय सांसद खनालले उठाएका हुन्। संसदीय समितिमा सम्बन्धित मन्त्रीको उपस्थिति नभएपछि मन्त्रीको खोजी गरिएको यो पहिलो पटक भने होइन। विगतका संसदहरूमा पनि यस्ता समस्याहरू देखिन्थे। 21 फागुन 2082 निर्वाचनबाट आएको प्रतिनिधि सभा र संघीय संसदमा पनि यो प्रवृत्तिले निरन्तरता पाएको छ। संसदलाई टेर्दैन मन्त्रीहरू शीर्षकमा आजको मध्याह राष्ट्रिय दैनिकमा खबर छ।
1: कार्यकाल पूरा नहुँदै फिर्ता बोलाउने र नियुक्तिमा ढिलाइ गर्ने सरकारको प्रवृत्तिका कारण विभिन्न देशमा रहेका नेपाली दूतावास महिनौदेखि राजदूत विहीन बनेका छन्। 11 देशमा 10 महिनादेखि र 6 देशमा 4 महिनादेखि राजदूत पद रिक्त छ। 7 देशका राजदूतको कार्यकाल पनि एक महिना अघि नै सकिएको छ। सामरिक, राजनीतिक तथा सहयोगीका रूपमा समेत महत्वपूर्ण मानिएका अमेरिका, चीन, भारत जस्ता मुलुकमै नेपाली राजदूत छैनन्। अमेरिका, चीन सहित जर्मनी, इजरायल, मलेसिया, कतार, रूस, साउदी अरब, स्पेन, बेलायत र जापानमा 10 महिनादेखि राजदूत छैनन्। सुशीला कार्की नेतृत्वको सरकारले 30 असोजमा ती देशका राजदूतलाई फिर्ता बोलाएको थियो। त्यति बेला राजदूत सिफारिश हुँदा पनि प्रतिनिधि सभा नभएकाले संसदीय सुनवाई हुने अवस्था थिएन। केपी शर्मा ओली नेतृत्वको कांग्रेस एमाले गठबन्धन सरकारले राजनीतिक कोटाबाट 14 साउन 2001 गरेको सिफारिश बमोजिम 17 देशमा राजदूत नियुक्ति गरिएको थियो। त्यसमध्ये 11 जनालाई कार्की सरकारले फिर्ता बोलाएको थियो। त्यति बेला बाँकी रहेका भारत, अस्ट्रेलिया, श्रीलंका, दक्षिण कोरिया, डेनमार्क र दक्षिण अफ्रिकाका राजदूतलाई चुनावपछि बनेको वारिन्द्र शाह नेतृत्वको सरकारले फिर्ता बोलायो। सरकार बनेको 2 साता नपुग्दै 22 चैत 2082 मन्त्री परिषद बैठकले उनीहरूलाई फिर्ता बोलाउने निर्णय गर्यो। अस्ट्रेलियाको बियाना स्थित राष्ट्रसंघीय नियोग, बंगलादेश, बहराइन, इजिप्ट, म्यानमार, ओमान र ब्राजिलमा रहेका राजदूतको 4 वर्ष कार्यकाल 5 साउन सकिएको छ। 4 वर्ष कार्यकाल पूरा गर्नेहरू भने परराष्ट्र सेवाबाट नियुक्त करियर राजदूत हुन्। ब्राजिलका राजदूतको असोज मसान्तसम्म र बाँकी देशका राजदूतको पदावधि नयाँ राजदूत नियुक्तिको सिफारिश भई सम्बन्धित मुलुकबाट नियुक्तिको सहमति प्राप्त नभएसम्म राजदूतका रूपमा कामकाज गर्न स्वीकृति दिने निर्णय 6 साउनको मन्त्री परिषद बैठकले गरेको छ। ओमानका राजदूत डोरनाथ अरियाल काठमाण्डु फर्किसकेकाले अन्य राजदूत सम्बन्धित देशमै छन्। ब्राजिल, डेनमार्क र दक्षिण अफ्रिकाको दूतावास खारेज गर्ने घोषणा सरकारले 15 जेठको बजेट भाषणमा गरेको थियो, तर ती बन्द भने गरिएको छैन। राजदूतको नियुक्ति सरकारको सिफारिशमा राष्ट्रपतिबाट हुने प्रावधान रहेको छ। फिर्ता बोलाइएका कारण 11 देशमा 10 महिनादेखि र 6 देशमा 4 महिनादेखि राजदूत खाली छन्। अन्य 7 देशमा रहेका राजदूतको पदावधि पनि 5 साउनमा सकिसकेको छ भने 3 दूतावास बन्द गर्ने सरकारको निर्णय भएकाले 21 देशका लागि राजदूत नियुक्ति गर्नुपर्ने अवस्था रहेको छ। राजदूत नियुक्तिमा ढिलाइले कूटनीतिक क्षेत्रमा अनियोल बढ्दै शीर्षकमा कान्तिपुर दैनिकमा यो खबर छ।
2: शुक्रबारदेखि जारी नेपाली कांग्रेस संस्थापन इतर पक्षको राष्ट्रिय भेलामा विभिन्न प्रतिवेदन पेश भएका छन्। काठमाडौँको सुकेधारामा जारी राष्ट्रिय भेला अन्तर्गत बन्द सत्रमा नेता विमलेन्द्र निधिले राजनैतिक प्रतिवेदन, डाक्टर प्रकाश रणमहतले आर्थिक सामाजिक नीतिको कार्यदिशा, एनपी सावती समसामयिक राजनैतिक प्रतिवेदन र रमेश लेखकले विधान संशोधन प्रतिवेदन पेश गर्नुभएको छ। आज आइतबारसम्म चल्ने राष्ट्रिय भेलाले प्रस्तुत प्रतिवेदनहरू छलफल गरी पारित गर्नेछ। इतर पक्षले नेपाली कांग्रेस संसदमा 88-38 सीटमा खुम्चिनुमा गत पुसमा भएको विशेष महाधिवेशन नै जिम्मेवार रहेको दोष लगाएको छ। कांग्रेस 15 महाधिवेशन तयारी समितिको राष्ट्रिय भेला 2083 राजनैतिक प्रतिवेदन तथा प्रस्ताव समितिका संयोजक विमलेन्द्र निधिले प्रस्तुत गर्नुभएको प्रस्तावमा यस्तो भनिएको छ। विधि सम्मत स्वाभाविक प्रक्रिया र इतिहासलाई छेद विच्छेद पार्दै महामन्त्रीद्वयबाट 2082 पुसमा अनधिकृत रूपमा विधान विपरीत, अराजक, अवैधानिक र षड्यन्त्रपूर्वक ढंगबाट तथाकथित विशेष महाधिवेशन गरी 14 महाधिवेशनबाट निर्वाचित सभापति र कार्य समितिलाई विघटन गरिएको भन्दै महामन्त्रीले आफैलाई नेतृत्व घोषणा गरेका कारण पार्टीमा गम्भीर मतभेद उत्पन्न भयो। यसैबीच बैठकमा पार्टी कब्जा गर्ने षड्यन्त्र गरिएको भनेर पनि उहाँले प्रतिवेदनमा लेखेको प्रस्तुत गर्नुभएको छ। त्यसै गरी प्रतिवेदनमा देवाकै नेतृत्वमा 15 महाधिवेशन गर्न पनि प्रस्ताव गरिएको छ भने नेतृत्वका लागि तयार रहन युवा पुस्तालाई आह्वान गरिएको छ। नेता निधिले वैचारिक प्रष्टता र समर्पण भावले नेतृत्व लिनका लागि तयार रहन नयाँ पुस्तालाई आह्वान गर्नुभएको छ। यसैबीच नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले खेलमा जस्तै पार्टीभित्र पनि विधि अनुसार चल्नुपर्ने बताउनु भएको छ। शनिबार झापा 1 काठमाडौँ कप फुटसल प्रतियोगिता स्थलमा संचारकर्मीहरूसँगको कुराकानीमा उपसभापति शर्माले खेलकै नियमलाई राजनीतिले अंगीकार गर्यो भने राजनीति पनि स्वस्थ हुने उल्लेख गर्दै भन्नुभयो, खेलको मैदानमा कसैले गल्ती गर्नुहुन्न, पहेँलो कार्ड देखाइन्छ, फेरि गल्ती गर्यो भने रातो कार्ड देखाइन्छ, त्यसैले राजनीतिमा पनि हामीले गल्ती गर्यो भने हामीलाई पहेँलो कार्ड देखाइन्छ र रेड कार्ड पनि देखाइन्छ भन्ने कुराको चेतना राजनीतिज्ञहरूमा हुनुपर्छ। गगन विरूद्ध आक्रमक इतर पक्ष, जेन्जी आन्दोलनको आडमा पार्टी कब्जा गरेको आरोप शीर्षकमा आजको हिमालय टाइम्समा खबर छ।
1: July 4 बेलायतको प्रधानमन्त्री बनेका एन्डी बर्नहमका केही भिडियो सामाजिक सञ्जालमा चर्चित छन्। जिम्मेवारी सम्हालेको पहिलो साता नै उनले बिजुलीमा लाग्दै आएको कर कटौती गरेका छन्, बस भाड़ा घटाएका छन्, पबहरूलाई समेत राहत घोषणा गरेका छन्, शासन व्यवस्थामा विकेन्द्रीकरणको नीति लिएका छन्, जनतालाई राहत दिने उपायका रूपमा उनले राज्य वा सेवा प्रदान गर्ने निकायको आमदानीमा कटौतीलाई रोजेका हुन्। जनताले सस्तो र सुलभ सेवा चाहन्छन्, त्यसैको आधारमा उनीहरूले राजनीतिक दलहरूलाई रुचाउने भएकाले शासकहरू संसारभर नै यी र यस्तै काममा अभिरूचि राख्छन्। विकसित बेलायत होस् वा अतिकम विकसित नेपाल, जनताका चाहना उही र उस्तै देखिए तर राहतको लागत हुन्छ, त्यस लागतको परिपूर्ति कसले गर्छ? विकसित मुलुकमा स्रोतको उपलब्धता अधिक हुने हुँदा राहत सहज हुन्छ भने नेपाल जस्ता मुलुकका लागि चुनौतीपूर्ण हुन्छ। सीमित स्रोतबाट असीमित चाहना पूरा गर्नुपर्ने हुँदा शासकहरू असफल हुँदै आएका छन्। सीमित स्रोतमाथि पनि सीमित वर्गको मात्रै पहुँच हुँदा आम निराशा बढ्छ। पछिल्लो जेएनजी आन्दोलन त्यसैको एउटा उदाहरण हो। त्यही आन्दोलनका जगमा बनेको सरकारले पनि सुधार कसरी गर्ने भन्ने भेउ पाउन सकेको छैन। आखिर कहिले नेपालको अर्थतन्त्रले मागेको के चिज हो र खोजेको के चिज हो भन्ने कुरा सरकारले बुझ्छ भन्ने कुरा अहिलेसम्म पनि अन्यलमा रहेको छ। सरकार परिवर्तनसँगै जनताले आशा गर्नु स्वाभाविक हो, तर त्यसको सम्बोधन गर्न सक्ने क्षमता, विकास गर्नु र कार्यान्वयन गर्दै जानु भने सफल नेतृत्वको पहिचान हो। त्यसमा वर्तमान सरकार पनि चुक्दै गएको छ। चार महिनामै सरकारको आलोचना गरौं त्यति विवेकपूर्ण त हुँदैन, पूर्व अर्थमन्त्री युवराज खतिवडा भन्छन्, तर हालसम्मको अवस्थाले सही दिशा दिन सकेको जस्तो देखिँदैन। 2046 राजनीतिक परिवर्तनपछि 36 वर्षमा यो 32 सरकार हो। विगतका सरकार किन असफल भए त्यसको खोजी यो सरकारले पनि गर्न सकेको छैन। समाजले के खोजेको छ त्यसको भेउ पाउन नसक्दा सरकार असफल हुँदै गएका हुन्। हाम्रो जस्तो मुलुकमा जनताका आवश्यकता मध्ये केही दशकौंदेखि पूरा हुन नसकेका छन् भने केही समयक्रमसँगै बदलिँदै आएका छन्। यी दुवैलाई सम्बोधन गर्न सक्ने सामर्थ्य शासकमा हुनुपर्छ। उदाहरणका लागि सामाजिक सञ्जाल निर्वाध चलाउन पाउनुपर्ने अधिकार पछिल्लो समय विकसित आवश्यकता हो, जसलाई बुझ्न नसक्दा केपी शर्मा ओलीको सरकार ढल्ने आधार तय भयो। 2046 राजनीतिक परिवर्तनपछि 36 वर्षमा यो 32 सरकार भने पनि विगतका सरकार